0: शुरू गरेसँगै बन्सरी डाँडा लैजाने फोहोरको मात्रा घटेको छ। महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बन्सरी डाँडाको आयु बढ़ाउन स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य शुरू गरिएको हो। अहिले दैनिक 15 ट्रक फोहोर बन्सरी डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभएको छ। यसअघि वर्गीकरण बिना सबै फोहोर लैजाँदा दैनिक 20 ट्रक जाने गरेको थियो। फोहोर वर्गीकरणले शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो। महानगरले घरेलु फोहोरलाई व्यवस्थित गर्न 32 ओडालाई 7 क्षेत्रमा विभाजन गरेको छ। हरेक क्षेत्रमा एक एक ओटा फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले बताउनुभयो। फोहोर मैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि 2081 जारी गरेर कार्यान्वयनमा ल्याइएको छ। यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहोर मैला संकलन ढुवानी गर्न कार्यविधि जारी गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ। सरकारले 13 स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ। इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किट जन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले 13 स्थानीय तहमा डेंगी संक्रमण देखेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनु भएको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कचना केबल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितौनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटोल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका छन्। पुस यता करिब 600 जनामा संक्रमण देखिएको छ। क्रूज जहाज एमभी होन्डिएसमा हान्टा भाइरसको प्रकोप देखा परेपछि सरकारी अधिकारीहरूले 12 बेलायती नागरिकहरूलाई स्वदेश फिर्ता ल्याउने योजना बनाएका छन्। जहाज आइतबार टेनेरिफ पुग्ने अपेक्षा गरिएको छ। बेलायत फर्किएपछि प्रभावित व्यक्तिहरूलाई 45 दिनको लागि अलग राखिनेछ। जर्मनीमाथि सोभियत संघको विजयको उत्सव मनाउन रूस र युक्रेन बीचको युद्धमा 3 दिनको युद्ध विराम हुनेछ। प्रत्येक देशबाट 1000 कैदीहरूको आदान प्रदान पनि हुनेछ। बीबीसीका पल मोसको रिपोर्ट।
1: It's a celebration which had prompted dire threats. Ukraine's President Zelensky warned world leaders to stay away from this weekend's celebrations in Moscow, being held to mark the Soviet Union's victory in World War II. Russia said if Ukraine attacked the festivities, it would respond with a massive airstrike on Kyiv. Now it seems the two sides have agreed to call off all fighting during the three-day anniversary period, and to a large exchange of POWs. But there have been temporary truces before in this conflict, truces which both sides then said the other had broken.
0: नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्त संचार सेवा केन्द्रमा गरिएको परीक्षणमा पछिल्ला 5 वर्षमा 29 रक्तदाताको रगतमा एचआईभी संक्रमण फेला परेको छ। सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्त संचार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। रगत जाँचका क्रममा आर्थिक वर्ष 2078-79 एकजना, 79-80 दुईजना, 80-81 छजना, 81-82 14 र 82-83 छजनामा एचआईभी पोजिटिभ फेला परेको जनाएको छ।

0: સન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: काठमाडौँ महानगरपालिकाले फोहोरको वर्गीकरण शुरू गरेसँगै बन्चरी डाँडा लैजाने फोहोरको मात्रा घटेको छ.
4: महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बन्चरी डाँडाको आयु बढ़ाउन स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य शुरू गरिएको हो. अहिले दैनिक 15 ट्रक फोहोर बन्चरी डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभएको छ. यसअघि वर्गीकरण बिना सबै फोहोर लैजाँदा दैनिक 20 ट्रक जाने गरेको थियो. फोहोर वर्गीकरणले शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो. महानगरले घरेलु फोहोरलाई व्यवस्थित गर्न 32 ओडालाई 7 क्षेत्रमा विभाजन गरेको छ. हरेक क्षेत्रमा एक एक ओटा फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राई ले बताउनुभयो. फोहोर मैला संकलन र ढुवानी सम्बन्धी

0: सुकुम्बासीलाई हटाउँदा शिक्षा, स्वास्थ्य, आवास लगायत अधिकारमा अपूरणीय क्षति हुन सक्ने भन्दै उचित प्रक्रिया र वैकल्पिक व्यवस्था अनिवार्य भएको उल्लेख गरेको छ। साथै पहिले नै विस्थापित भएकाहरूलाई पनि आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्नको आधारभूत सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ। सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका गोपाल डन पहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, माजिद अन्सारी लगायतले वैशाख 11 सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सरकारले वैशाख 12 गतेदेखि काठमाडौँको थापाथली सहित नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउन शुरू गरेको थियो। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रधानमन्त्री बालेन्द्र शाह, गृह मन्त्रालय, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, राष्ट्रिय मानवाधिकार आयोग, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, काठमाडौँ नगर प्रहरी बल र राष्ट्रिय भूमि आयोगलाई विपक्षी बनाइएको थियो। सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिँदै छिटो सुनवाई गर्न समेत आदेश गरेको छ। विपक्षीको लिखित जवाफ आएपछि वा जवाफ दिने समय सकिएपछि 15 दिनभित्र पूर्ण सुनवाईका लागि पेश गर्न भनेको छ। एक साताको अवधिमा काठमाडौँमा 15,000 भन्दा बढ़ी सुकुम्बासी परिवार विस्थापित भइसकेका छन्।
1: सरकारले 13 स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ।
2: इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किट जन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले 13 स्थानीय तहमा डेंगी संक्रमण देखेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनु भएको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरा नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कसना केबल गाउँपालिका, सुनसरीको धरान उप महानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितौनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटोल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका छन्। पुस यता करिब 600 जनामा संक्रमण देखिएको छ।
1: दार्चुलाको अपिहिमाल गाउँपालिकामा यार्सा गुम्बा संकलनको सिजन शुरू भएसँगै भोलि आइतबारदेखि सबै सामुदायिक विद्यालय 15 दिनका लागि बन्द गरिँदैछ। शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सा गुम्बा संकलन गर्न लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार वैशाख 27 गतेदेखि पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ। जोशीका अनुसार बर्खे विदासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागि हो। गाउँपालिका शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै बन्द भएका विद्यालय आउँदो जेठ 10 गतेदेखि शुरू हुने जनाएको छ। मुलुकका केही स्थानमा आज वर्षाको सम्भावना छ। आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा आज राति मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: श्रम मन्त्रालयले ललितपुरको जावलाखेलमा रहेको मुन म्यान पावरमा छापा मारेर 400 बढी पासपोर्ट र 7 लाख बढी नगद बरामद गरेको छ। श्रम मन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मारिएको हो। हिजो प्रहरी सहित पुगेको टोलीले मुन म्यान पावरबाट 437 वटा पासपोर्ट र 7,90,000 नगद बरामद गरेको हो। नगदको रसिद फेला नपरेको यादवले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्यालयबाट खबर आएपछि छापा मारिएको यादवको भनाइ छ। म्यान पावर सिल गरी कार्यवाही अगाडि बढ़ाइने उहाँले बताउनुभयो। यसैबीच श्रम मन्त्रालयले कुनै गुनासो भए खबर गर्न आग्रह गरेको छ। नेपाली कांग्रेसका सभापति गगन थापा सुदूरपश्चिम जाँदै हुनुहुन्छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला उद्घाटनका लागि सभापति थापा त्यहाँ जान लाग्नु भएको हो। विशेष महाधिवेशनपछि थापा पहिलोपल्ट देउबाको गृह प्रदेश जान लाग्नु भएको हो। अहिले बिहान 8 बजेको फ्लाइटमा थापा जाने तय भएको सहमहामन्त्री प्रकाश रसाईले स्नेहीले जानकारी दिनुभएको छ। भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरूराज घिमिरे धनगढ़ी पुगिसक्नु भएको छ। भेला 2 दिनसम्म चल्नेछ। यसैबीच प्रदेश सभापति वीर बहादुर बलायर र जिल्ला सभापति नारायण भट्ट भेलामा सहभागी नहुने प्रदेश कार्य समितिका नेताले जानकारी दिएका छन्। नेपालका विश्वविद्यालयहरूमा उपकुलपति छनौटका लागि नयाँ कार्यविधि लागू गरिएको छ।
4: नयाँ कार्यविधि अनुसार 40 वर्ष उमेर पुगेका विद्यावारिधी उपाधि प्राप्त गरेका र कुनै राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिले मात्रै आवेदन दिन

0: माग भएको छ। कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा 10 वर्षको अनुभव भएको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सिप तथा कौशल प्रदर्शन गरेको हुनुपर्नेछ। छनौट प्रक्रिया अन्तर्गत उम्मेद्वारले सोचपत्र र रणनीतिक कार्ययोजना पेश गर्नुपर्नेछ भने मूल्याङ्कन, अन्तर्वार्ता र विज्ञहरूको प्रतिवेदनका आधारमा अन्तिम छनौट गरिनेछ। यसले पारदर्शिता र योग्यताको आधारमा नेतृत्व चयन गर्ने लक्ष्य राखिएको छ। एउटा उम्मेद्वारले बढ़ीमा 2 विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिन सक्नेछन्।
1: पर्यटन व्यवसायलाई लक्षित गर्दै 8 चिनिया भाषा कक्षा पर्सि सोमबारदेखि शुरू हुँदैछ।
2: नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनिया दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहकार्यमा सोमबारदेखि चिनिया भाषा कक्षा शुरू हुन लागेको हो। नेपाल पर्यटन बोर्डका अनुसार 80 जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीका लागि चिनिया भाषा कक्षा सञ्चालन गर्न लागेको हो। नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले चिनिया भाषा प्रशिक्षण कार्यक्रमले नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनु भएको छ। उहाँले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनता बीचको पुल भएको उल्लेख गर्नुभयो। पर्यटन विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्धनमा भाषाको योगदान महत्वपूर्ण भएको उहाँको भनाइ छ। नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले चिनिया भाषा प्रशिक्षणले पर्यटन क्षेत्रका जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। सन् 2016 शुरू भएको प्रशिक्षण कार्यक्रमको 8 संस्करणसम्म आइपुग्दा 280 भन्दा बढी पर्यटन व्यवसायीले चिनिया भाषा प्रशिक्षण प्राप्त गरिसकेका छन्।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि 2 दिने प्रशिक्षण दिँदैछ। रासोपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौँमा प्रशिक्षण दिन थालेको प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूलाई विविध विषयमा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा सांसदहरूलाई अनिवार्य सहभागी निर्देशन दिइएको छ। द्वन्दकालमा बन्द भएको बाँकेको छोटी भन्सार नरेनापुर फेरि सञ्चालनमा आउने भएको छ। भन्सार विभागका निर्देशक किशोर बर्थौलाले नरेनापुर छोटी भन्सार नेपालगंज भन्सार अन्तर्गत रहेर सञ्चालनमा आउने जानकारी दिनुभएको हो। क्रूज जहाज एमभी होन्डियसमा हान्टा भाइरसको प्रकोप देखा परेपछि सरकारी अधिकारीले 22 जना बेलायती नागरिकहरूलाई स्वदेश फिर्ता ल्याउने योजना बनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

सर्वोच्च अदालतको रिक्त प्रधान न्यायाधीश पदमा सिफारिश मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संघीय संसदको संसदीय सुनवाई समितिको हिजोको बैठकले 10 दिनको समय राखेर उजुरी आह्वान गरेको छ। आजदेखि जेठ 4 गतेसम्म शर्मा विरूद्ध उजुरीहरू संकलन गर्ने अवधि तोकिएको छ। समितिको सचिवालयमा सिधै वा विद्युतीय माध्यमबाट समेत उजुरी पठाउन सकिने समितिले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सहित समेत उजुरी पठाउन सकिनेछ। प्रमुख जिल्ला अधिकारी मार्फत समेत उजुरी पठाउन सकिनेछ। यस्तै नाम किटान गरेर र बेनामी उजुरी समेत पठाउन सकिनेछ। संवैधानिक परिषदको अस्ति बिहिबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा नियुक्ति पहिले संसदीय सुनवाई हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनवाई समितिबाट अनुमोदन भई प्रधान न्यायाधीशमा नियुक्त भएमा शर्माले 6 वर्ष न्यायपालिकाको नेतृत्व गर्नुहुनेछ। नेपालसँग सीमा जोड़िएको भारतको पश्चिम बंगाल राज्यको आगामी मुख्यमन्त्री शुभेन्दु अधिकारी बन्नुहुने भएको छ। शुभेन्दुले पश्चिम बंगालको भवानीपुरबाट ममता बनर्जीलाई हराउनु भएको थियो। शुभेन्दु राज्यमा भाजपाका पहिलो मुख्यमन्त्री बन्नुहुनेछ। पार्टी पर्यवेक्षकको रूपमा कोलकाता पुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले शुभेन्दुको नाम घोषणा गर्नुभएको हो। अमित शाहले शुभेन्दुको पक्षमा 8 वटा प्रस्ताव र समर्थन प्राप्त भएको तथा शुभेन्दु बाहेक अरू कुनै नाम अगाडि नआएको बताउनु भएको छ। सोमबारको मतगणनामा भाजपाले राज्यका 294 विधानसभा सीट मध्ये 207 सीट जितेर बनर्जीको अखिल भारतीय तृणमूल कांग्रेसको 15 वर्षको शासन समाप्त पारिदिएको थियो। यो राज्यमा पहिलोपल्ट हिन्दू राष्ट्रवादी पार्टीलाई सत्तामा पुर्याइएको हो। शुभेन्दु अधिकारीले भारतीय समयअनुसार आज बिहान 11 बजे कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा मुख्यमन्त्री पदको शपथ लिने कार्यक्रम छ। सरकारले धरान उपमहानगरपालिकालाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा प्रदान गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको 1 बिघा 4

0: यसअघि वर्गीकरण बिना सबै फोहोरलाई जाँदा दैनिक 20 ट्रक जाने गरेको थियो। फोहोर वर्गीकरणले शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो। महानगरले घरेलु फोहोरलाई व्यवस्थित गर्न 32 ओडालाई 7 क्षेत्रमा विभाजन गरेको छ। हरेक क्षेत्रमा एक एक ओटा फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले बताउनुभयो।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिने युद्ध विरामको घोषणा गर्नुभएको छ। युद्ध विराम आज मे 9 देखि 11 तारीकसम्म रहने बताइएको छ। युद्ध विरामका क्रममा प्रत्येक मुलुकबाट 1,000 कैदी आदान प्रदान गरिने ट्रम्पको भनाइ छ। ट्रम्पले दोस्रो विश्वयुद्धको पनि हिस्सा रहेका रूस र युक्रेनले विजय दिवस मनाउन लागेको भन्दै यो घातक र कठिन युद्ध अन्त्यको शुरूआत भएको बताउनु भएको छ। दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो यो द्वन्द्वलाई अन्त्य गर्न वार्ता जारी रहेको उहाँको भनाइ छ।
2: It's a celebration which had prompted dire threats. Ukraine's President Zelensky warned world leaders to stay away from this weekend's celebrations in Moscow, being held to mark the Soviet Union's victory in World War II. Russia said if Ukraine attacked the festivities, it would respond with a massive airstrike on Kyiv. Now it seems the two sides have agreed to call off all fighting during the 3-day anniversary period and to a large exchange of POWs. But there have been temporary truces before in this conflict, truces which both sides then said the other had broken.
1: विशेष गरी युरोपेली मुलुकमा हिजो र आज 2 दिन यो दोस्रो विश्वयुद्धका पीड़ितको स्मृति दिवस मनाउने गरिन्छ। राष्ट्रसंघको महासभाले 2004 नोभेम्बर 22 पारित गरेको प्रस्ताव अनुसार हरेक वर्ष मे 8 र 9 तारीखलाई दोस्रो विश्वयुद्धका सबै पीड़ितको सम्झना र मेलमिलाप दिवसका रूपमा मनाउने गरिन्छ। यो प्रस्ताव मार्फत सदस्य राष्ट्र राष्ट्रसंघीय प्रणाली अन्तर्गतका निकाय गैर सरकारी संस्था समेतलाई यी 2 दिन स्मृति दिवस मनाएर युद्धका पीड़ितप्रति श्रद्धाञ्जली अर्पण गर्न आह्वान गरिएको थियो। नमस्कार।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: सन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: थाइल्याण्डमा रहेको नेपाली दूतावासले कम्बोडियामा रहेका नेपालीलाई भोलि आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ। हालसम्म 221 जनाको विवरण प्राप्त भएको दूतावासले जनाएको छ। भिजा अवधि सकिएर पनि बसेका नेपालीलाई तत्काल फर्कन दूतावासले भनेको हो। कम्बोडियामा अनलाइन स्क्यामिङ जस्ता अन्तर्देशीय आपराधिक गतिविधि तथा स्थानीय कानूनले अनुमति नदिएका अन्य क्रियाकलापमा संलग्न भएको भए त्यस्ता गतिविधि तुरन्त बन्द गरी नेपाल फर्कन दूतावासले आग्रह गरेको छ। विभिन्न प्रलोभनमा परी कम्बोडिया पुर्याउने व्यक्ति वा संस्था विरूद्ध नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गर्न समेत दूतावासले आग्रह गरेको छ। मक्का प्रस्थान गर्ने हज यात्रीको आज विदाई गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फवद मोहम्मद आजमी मिनीखिरले आज मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीको टोलीलाई विदाई गर्नुभएको हो। उहाँहरूले यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा र आवश्यक सहकारीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराउनु भएको छ। प्रतिनिधि सभाका सांसदहरूले भक्तपुर बोडेमा राखिएका सुकुम्बासी परिवारलाई भेटेका छन्। सांसदहरू भेट्न आउँदा उनीहरूले भविष्यको चिन्ता सुनाएका छन्। महेन्द्र रायमाझीको रिपोर्ट।
1: अब हाम्रो चाहिँ कहिलेसम्म हो यो यस्तो अवस्था भनेको जस्तो मनमा फिल भइरहन्छ
2: कहिले यहाँबाट हामी अर्को ठाउँ जाने।
3: कानून न्याय तथा मानवाधिकार समिति सभापति समीक्षा बाँसकोटा सहित सांसदहरू सुकुम्बासी राखिएको भक्तपुरको बोडे पुग्दा पीड़ितले आफ्नो भविष्यबारे जिज्ञासा राखिरहेका छन्। कृषि विकास ब्याङ्कको बोडे तालिम केन्द्रमा विद्यालय जान नपाएका दुई बालबालिका भेटिएपछि समिति सभापति बाँसकोटाले चुनौतीबारे बोल्नु भएको छ।
4: यो त सरकारलाई मात्र होइन, यहाँनिर हामी कति ठाउँमा जाँदाखेरि समन्वयको कमी देखियो कि हरिपाटी जाँदा पनि त्यहाँ समन्वय गरेर लोकल लेभल प्रदेश सरकार र सङ्घीय सरकारले समन्वय गरेर विद्यार्थीहरूलाई कसरी बालबालिकालाई चाहिँ स्कुलसम्म पुर्याउने भन्ने यो कोअर्डिनेसनको कमी छ। छिटै नै त्यो कोअर्डिनेसन पनि पुरा होला।
3: काठमाडौँ प्रशासनले सर्वोच्च अदालतमा बुझाएको तथ्याङ्कमा काठमाडौँका 19 बस्तीमा डोजरले घर भत्काएपछि 15,000 बढी विस्थापित भएका छन्। तर तीमध्ये विद्यालय जान नपाएकाको यकिन संख्या पत्ता लाग्न सकेको छैन। विस्थापित भएका बालबालिकाको संख्या 3,100 बढी छ। समिति सभापति बाँसकोटाका अनुसार विस्थापित भएकाको यकिन तथ्याङ्क अब प्रधानमन्त्री कार्यालयले निकाल्नेछ।
4: त्यहाँबाट पनि हामी कति होल्डिङ सेन्टर जाँदा कोही व्यक्तिहरू होल्डिङ सेन्टरबाट फेरि अर्को ठाउँ गएको स्थिति पनि पाइयो, आफै कोठा खोज्न गएको स्थिति पनि पाइयो। भनेपछि आफै कोठा खोजेर बस्न सक्ने स्थिति भएको मान्छेहरू पनि हुँदो रहेछ। कतिजना होइन म त यहाँ बस्दिनँ टाढा भयो भनेर जानुभएको स्थिति पनि छ।

0: पूर्ण र सही जानकारी इमेल मार्फत पठाउनु पर्ने जनाएको छ। अन्यथा त्यसको जिम्मेवारी आवेदक स्वयंले लिनुपर्ने पिजिएसएको इमेलमा भनिएको छ। प्रक्रिया नपुर्याई आवश्यक गर्न खोजे इरानले त्यस्ता जहाजहरूमा आक्रमण समेत गर्न सक्ने चेतावनी दिइएको छ। धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग आज दोस्रो दिन पनि चलिरहेको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु भएको हो। प्रतियोगितामा नेपाल र भारतका 32 पाइलट सहभागी छन्। प्रतियोगिता बिग बुद्ध क्षेत्र धरान 4 उडान क्षेत्र बनाइएको छ भने धरान उपमहानगरपालिका 14 खत्री धारामा अवतरण स्थल तोकिएको छ। एकजना प्रतियोगीले मौसममा आइरहेको फेरबदलबारे बोले।
1: देखेको हुनु पऱ्यो यसरी नै होइन, अब अहिले जस्तो बादल आयो भने त हुँदैन, अनि यो क्लाउड नै धेरै भयो भने अब देखेन भने त हुँदै हुने भएन। मेन चाहिँ घाम लाउनु पऱ्यो, हावा चाहिँ तलबाट आएको हुनु पऱ्यो, पछाडि आएर नि भएन।
0: प्रतियोगितामा प्रथम हुनेले 1,50,000 रुपियाँ पुरस्कार पाउनेछन्। खबर यति नै, नमस्कार, म महेन्द्र।
2: यो बीएफबीएस कुल खबर रेडियो हो।

0: कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्ला तीन वर्षमा 33 जनाले ज्यान गुमाएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतको तथ्याङ्क अनुसार बितेका तीन वर्षको अवधिमा करेन्ट लागेर 33 जनाले ज्यान गुमाएका हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका अनुसार यो अवधिमा अन्य 4 जना करेन्ट लागेर गम्भीर घाइते भएका छन्। प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लामा 14 जनाले ज्यान गुमाएका छन्। रूकुम पश्चिममा 5, सल्यान, जुम्ला र कालीकोटमा 4-4, दैलेख र जाजरकोटमा 1-1 जनाले ज्यान गुमाएका छन्। चालू आर्थिक वर्षको 10 महिनामा 12 जनाले ज्यान गुमाएका हुन्। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको स्थानीयको भनाई छ। नाङ्गो तार, होचा र जीर्ण पोलले जोखिम थपेको छ। सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या रहेको स्थानीयको गुनासो छ। खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम शुरू भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षका लागि 1,50,00,000 बजेट विनियोजन गरेर महाअभियान शुरू गरेको हो। उत्पादनमा उपप्रमुख कार्यक्रम अन्तर्गत कफी खेतीको सम्भावना रहेका ओडाको पहिचान गरी किसानलाई कफीका बिरूवा निशुल्क वितरण गर्ने योजना छ। प्रतिवर्ष 10,00,000 किलो प्रशोधित कफी उत्पादन गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ। यो वर्ष नगरपालिकाभित्र कम्तीमा पनि 8 हेक्टर क्षेत्रफल जमीनमा 28,00,000 कफीका बिरूवा रोप्ने तयारी रहेको नगर उपप्रमुख मिशन राईले जानकारी दिनुभएको छ। अहिले कफी रोप्न किसानहरूले गाउँ गाउँमा खाल्डा खन्ने काम गरिरहेको नगरपालिकाले जनाएको छ। गएको वर्षदेखि शुरू भएको कफी खेती प्रवर्धन कार्यक्रम अन्तर्गत वडा नम्बर 6 नेर्पा र वडा नम्बर 14 बुइपामा कफीको नर्सरी उत्पादन गरिएको छ। 15 वडा रहेको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाले गएको वर्षबाट कफी प्रवर्धन कार्यक्रम शुरू गरेको हो। व्यावसायिक कफी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर गत वर्ष 82,000 बिरूवा किसानलाई निशुल्क वितरण गरिएको छ। यो वर्ष 22,00,000 कफीका बिरूवा वितरण निशुल्क वितरण गर्ने योजना छ। नगरपालिकामा 1,40,00,000 कफीका बिरूवा रोप्ने लक्ष्य लिइएको राईले जानकारी दिनुभएको छ। वार्षिक 20 अर्बसम्म आमदानी गर्ने उद्देश्यले यो वर्ष 50,00,000 बेर्ना उत्पादन गर्ने तयारी छ। बेलायतमा भएको स्थानीय चुनावमा सत्तारूढ़ लेबर पार्टीले ठूलो हार बेहोरेपछि प्रधानमन्त्री सर कियर स्टार्मरमाथि पद छोड्न दबाव बढ़ेको छ। तर उहाँले प्रधानमन्त्री पद नछोड्ने अडान लिनुभएको छ। इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका चुनावी नतिजाले स्टार्मरको नेतृत्वमाथि प्रश्न थप बलियो बनाएको बीबीसीले जनाएको छ। केही लेबर सांसदहरूले स्टार्मरलाई पद छोड्ने समयसीमा तय गर्न आग्रह गरेका छन्। तर स्टार्मरका क्याबिनेट सहयोगीहरूले हाललाई समर्थन जनाइरहेका छन्। चुनावी नतिजाबारे बीबीसीका ज्याक बेनेटको रिपोर्ट।
1: Reform UK was the big winner in England, sweeping up more than 1,400 councillors. The Green Party had a strong showing too, gaining 370 councillors as well as 2 mayoralties in London. The Liberal Democrats made more modest improvements but still achieved a record 8th year in a row of councillor gains. But for what have been traditionally the 2 biggest parties, it was much trickier. The Conservatives lost more than 550 seats, Labour around 1,400. The calls for Sir Keir to go are still mainly from the left, but both publicly and privately, a growing number of Labour MPs is questioning how long he can last. The Prime Minister said he'd made mistakes, but stressed he wouldn't be moving his government to the left or the right.
0: बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका केही उम्मेद्वारहरूले सफलता

0: निर्वाचित हुनु भएको छ। राणा भागले यसअघि मेयर र उपमेयरको जिम्मेवारी पूरा गरिसक्नु भएको छ। त्यस्तै उहाँकी पत्नी गौमाया गुरूङ पनि बरोको एभ्युड वार्डमा काउन्सिलर निर्वाचित हुनु भएको छ। राणा भाट पत्नी गौमाया पहिलोपल्ट काउन्सिलर निर्वाचित हुनु भएको हो।
1: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरूका लागि आवेदन खुलेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले एकजना अध्यक्ष र चारजना सदस्य पदका लागि आवेदन खुलाएको हो। मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले इच्छुक व्यक्तिले जेठ 5 गते मंगलबार कार्यालय समयसम्म दरखास्त पेश गर्न सक्ने जनाएको छ। काठमाडौँ महानगरपालिकाले फोहोरको वर्गीकरण शुरू गरेसँगै बञ्चरी डाँडा लैजाने फोहोरको मात्रा घटेको छ।
4: महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बञ्चरी डाँडाको आयु बढ़ाउन स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य शुरू गरिएको हो। अहिले दैनिक 15 ट्रक फोहोर बञ्चरी डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभएको छ। यसअघि वर्गीकरण बिना सबै फोहोर लैजाँदा दैनिक 20 ट्रक जाने गरेको थियो। फोहोर वर्गीकरणले शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो। महानगरले घरेलु फोहोरलाई व्यवस्थित गर्न 32 ओडालाई 7 क्षेत्रमा विभाजन गरेको छ। हरेक क्षेत्रमा 1-1 फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राई बताउनुभयो। फोहोर मैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि 2081 जारी गरेर कार्यान्वयनमा ल्याइएको छ। यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहोर मैला संकलन ढुवानी गर्न कार्यविधि जारी गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ।
3: प्युठानमा मोटरसाइकलसहित खोलामा खसेका एक युवकको मृत्यु भएको छ। गौमुखी गाउँपालिका एक अर्खाका 25 वर्षका हेमराज राणा मगर गौमुखी 4 नेपानी खोलामा मोटरसाइकलसहित मृत अवस्थामा फेला पर्नु भएको हो। ठूलाबेसी अर्खा सड़क खण्ड अन्तर्गत ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेका मगर मोटरसाइकलसहित पानीमा डुबेको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभएको छ। मगर गैराती दुर्घटनामा परेको अनुमान छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मध्य प्रदेशमा पहिलोपल्ट न्यायिक महोत्सव जनकपुर धाममा हुँदैछ। न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी र नागरिक मैत्री बनाउने उद्देश्य सहित न्यायिक मेला गर्न लागि जनकपुर उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुवरले जानकारी दिनुभएको छ। मेलामा अदालतको सेवा मुद्दा व्यवस्थापन प्रणाली सेवा प्रवाह पुराना मुद्दा फर्सेटको अवस्था नागरिक अधिकार लगायत सहज न्यायिक प्रक्रियाबारे जानकारी गराइनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा शुरू भएको रूस र युक्रेन बीचको युद्धविराम लागू भएको छ। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी पराजित भएको सन्दर्भमा आजबाट युद्धविराम घोषणा गरिएको थियो। मस्कोबाट बीबीसीका स्टिभ रोसनबर्गले उल्लेख गरे अनुसार रूसले सम्भावित युक्रेनी हमलाबाट बस्ने गरी विजयोत्सव मनाउँदैछ।
5: This year's Victory Day parade in Moscow has been scaled back. Unlike in previous years, there'll be no display of military hardware. The Russian authorities had feared that Ukraine would try to attack the parade. To make Russia look weak, President Zelensky issued a decree permitting a parade in Moscow. It stated that Ukrainian weapons would not target Red Square.
3: बेलायतमा भएको स्थानीय चुनावमा सत्तारूढ लेबर पार्टीले ठूलो हार बेहोरेपछि प्रधानमन्त्री सर कियर स्टार्मरमाथि पद छोड्न दबाव बढ़ेको छ। तर स्टार्मरले प्रधानमन्त्री पद नछोड्ने अडान लिनुभएको छ। इंग्ल्याण्ड स्कटल्याण्ड र वेल्सका चुनावी नतिजाले स्टार्मरको नेतृत्वमाथि प्रश्न थप बलियो बनाएको बीबीसीले जनाएको छ। केही लेबर सांसदहरूले स्टार्मरलाई पद छोड्ने समयसीमा तय गर्न आग्रह गरेका छन्। तर स्टार्मरका क्याबिनेट सदस्यहरूले हाललाई समर्थन जनाइरहेका छन्। चुनावी नतिजाबारे बीबीसीका ज्याक बेनेटको रिपोर्ट।
6: Reform UK was the big winner in England, sweeping up more than 1,400 councillors. The Green Party had a strong showing too, gaining 370 councillors as well as 2 mayoralties in London. The Liberal Democrats made more modest improvements, but still achieved a record 8th year in a row of councillor gains. But for what have been traditionally the 2 biggest parties, it was much trickier. The Conservatives lost more than 550 seats, Labour around 1,400. The calls for Sir Keir to go are still mainly from the left, but both publicly and privately, a growing number of Labour MPs is questioning how long he can last. The Prime

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालले सुरक्षित आप्रवासनका लागि कटिबद्ध रहेको जनाएको छ। राष्ट्रसङ्घमा दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा बैठकमा नेपाली राजदूत लोकबहादुर थापाले धेरै श्रमिक कटाउने भएकाले नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।
4: नेपाल रिमेन्स कमिटेड टु एडभान्सिङ सेफ ओर्डरली एन्ड रेगुलर माइग्रेसन थ्रु इन्टरनेशनल कोअपरेसन। नियरली 4 मिलियन नेपाली माइग्रेन्ट वर्कर्स कन्ट्रिब्युट सिग्निफिकेन्टली टु डेस्टिनेसन कन्ट्रिज while sustaining livelihoods at home through remittance, through skills, knowledge, technology, underscoring the migration's roles in sustainable development and our shared prosperities.
3: नेपालले सुरक्षित आप्रवासनका लागि आवश्यक नीति बनाएको भन्दै उहाँले श्रमका लागि जाने श्रमिकको हकितका लागि कानून बनाएको बताउनुभयो। 40 लाख नेपाली विदेशमा रहेका भन्दै उनीहरूले पठाएको पैसा फर्केपछि ल्याउने दक्षताबाट फाइदा भएको बताउनुभयो। श्रमिक भर्ना, मानव तस्करी, सामाजिक सुरक्षाका क्षेत्रमा रहेका कमजोरी सुधार्न लागि परेको उहाँको भनाइ छ। कञ्चनपुरमा झन्डै 60,000 भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोगको तथ्याङ्कले देखाएको छ। कञ्चनपुरका नौपालिकामा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या 58,635 प्रमाणीकरण भएको तथ्याङ्कले देखाएको हो। सरकारले विघटन गरेको आयोगका अध्यक्ष जिल्ला अध्यक्ष नेत्र प्रकाश पन्तले 74,604 निवेदन मध्ये 58,635 प्रमाणीकरण भएका जानकारी दिनुभयो। प्रमाणीकरण भएका मध्ये 2,729 भूमिहीन दलित, 2,400 भूमिहीन सुकुम्बासी र 53,506 अव्यवस्थित बसोबासी छन्। आयोगमा कृष्णपुर नगरपालिकाबाट सबैभन्दा बढी 17,693 निवेदन परेका उहाँले बताउनुभयो। आयोगका निवर्तमान अध्यक्ष पन्तका अनुसार लालझारी गाउँपालिकामा सबभन्दा कम भूमिहीन दलित र भूमिहीन सुकुम्बासी देखिएका छन्। कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्लो 3 वर्षमा 33 जनाले ज्यान गुमाएका छन्।
5: कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका अनुसार यो अवधिमा अन्य 4 जना करेन्ट लागेर गम्भीर घाइते भएका छन्। प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लामा 14 जनाले ज्यान गुमाएका छन्। रुकुम पश्चिममा 5, सल्यान, जुम्ला र कालीकोटमा 4-4, दैलेख र जाजरकोटमा 1-1 जनाले ज्यान गुमाएका छन्। चालू आर्थिक वर्षको 10 महिनामा 12 जनाले ज्यान गुमाएका हुन्। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको स्थानीयको भनाइ छ। नाङ्गो तार, होचा र जीर्ण पोलले जोखिम थपेको छ। सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या रहेको स्थानीयको गुनासो छ।
3: काठमाडौँ महानगरपालिकाले फोहोरको वर्गीकरण सुरु गरेसँगै बन्सरी डाँडा लैजाने फोहोरको मात्रा घटेको छ।
6: महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बन्सरी डाँडाको आयु बढ़ाउन स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य शुरू गरिएको हो। अहिले दैनिक 15 ट्रक फोहोर बन्सरी डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभएको छ। यसअघि वर्गीकरण बिना सबै फोहोरलाई जाँदा दैनिक 20 ट्रक जाने गरेको थियो। फोहोर वर्गीकरणले शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो। महानगरले घरेलु फोहोरलाई व्यवस्थित गर्न 32 वटा ओडालाई 7 क्षेत्रमा विभाजन गरेको छ। हरेक क्षेत्रमा 1-1 वटा फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले बताउनुभयो। फोहोर मैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि 2081 जारी गरेर कार्यान्वयनमा ल्याइएको छ। यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहोर मैला संकलन ढुवानी गर्न कार्यविधि जारी गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा सुरु भएको रूस र युक्रेन बीच युद्ध विराम लागू भएको छ। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी पराजित भएको सन्दर्भमा आजबाट युद्ध विराम घोषणा गरिएको थियो। मस्कोबाट बीबीसीका स्टिफ रोसनबर्गले उल्लेख गरे अनुसार रुसले सम्भावित युक्रेनी हमलाबाट बस्ने गरी विजय उत्सव मनाउँदैछ।
7: This year's Victory Day parade in Moscow has been scaled back. Unlike in previous years, there'll be no display of military hardware. The Russian authorities had feared that Ukraine would try to attack the parade. To make Russia look weak, President Zelensky issued a decree permitting a parade in Moscow. It stated that Ukrainian weapons would not target Red Square.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाँकेको कोहलपुरका सुकुम्बासी बस्तीमा डोजर चलाउन नगर प्रहरीले सूचना जारी गरेको छ। कोहलपुर नगर विकास समितिको जग्गा खाली गर्ने भन्दै नगरपालिकाले बस्तीमा डोजर र ठूलो संख्यामा प्रहरी पठाएको हो। हिजो मात्रै सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको थियो। कोहलपुर नगरपालिकाले जग्गा खाली गरिदिन निकालेको 10 दिने सूचनाको अवधि आज सकिएको थियो। बस्तीमा सूचना जारी गरिएपछि सुकुम्बासीहरूले नाराबाजी गरेका छन्। नगर विकासको जग्गामा 751 घर टहरा छन्। कोहलपुर नगरपालिकाले वास्तविक सुकुम्बासीलाई राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएको छ। अहिलेसम्म 60 घर परिवार सेन्टरमा पुगेका छन्। कञ्चनपुरमा झन्डै 60,000 भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोगको तथ्याङ्कले देखाएको छ। काठमाडौँको माइतीघर मण्डलमा आज श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ। सुकुम्बासी बस्तीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटिको आयोजनामा माइतीघरमा प्रदर्शन भएको हो। यो देश गरिबहरूको पनि हो भन्ने नारासहित प्रदर्शनकारीहरूले सरकार विरुद्ध नाराबाजी गरेका थिए। केही दिन अघि सरकारले बागमती नदी किनार लगायतका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि विरोध चर्किएको हो। प्रदर्शनमा सहभागीले गरिब तथा सुकुम्बासीमाथिको दमन रोक्न र उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरुद्ध उजुरी आह्वान गरेको छ। समितिले आज एक सूचना जारी गर्दै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार र सबूतसहित प्रमाणसहित 10 दिनभित्र उजुरी दिन आग्रह गरिएको छ। उजुरी शिष्ट र मर्यादित भाषामा पेश गर्नुपर्ने उल्लेख गर्दै समितिले संसदीय सुनवाई समिति संघीय संसद सचिवालय सिंहदरबार सचिवालय र कुनै जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी दिन सकिने जनाएको छ। समितिले जिल्ला प्रशासन कार्यालय मार्फत प्राप्त हुने उजुरी तोकिएको समयभित्र सचिवालयमा पठाइदिन पनि अनुरोध गरेको छ। सरकारले 13 स्थानीय तहलाई डेङ्गी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ।
4: इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किट जन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले 13 स्थानीय तहमा डेंगी संक्रमण देखेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनु भएको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरा नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कचना केबल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितौनको भरतपुर महानगरपालिका पालिका, रूपन्देहीको बुटोल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका छन्। पुस यता करिब 600 जनामा संक्रमण देखिएको छ।
3: बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका केही उम्मेद्वारले सफलता पाएका छन्। प्रतिस्पर्धामा रहेका करिब 1.5 दर्जन नेपाली मूलका उम्मेद्वार मध्ये केही पनि पराजित भएका छन्। बर्डोको वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तर बहादुर गुरुङ काउन्सिलर निर्वाचित हुनुभएको छ। रेडिङ बर्डोको बेटल वार्डमा लेबर पार्टीबाट प्रतीक्षा गुरुङ निर्वाचित हुनुभयो। उहाँ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एजबरबरी वार्डबाट तेस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको छ। लन्डन रोयल ग्रिन बिच बर्डोको प्लम्स्टिन एन्ड ग्लिन्डनमा पूर्व मेयर चित राणा भट्ट काउन्सिलर निर्वाचित हुनुभयो। राणा भट्टले यसअघि मेयर र उपमेयरको जिम्मेवारी पूरा गरिसक्नु भएको छ। उहाँकी पत्नी गौमाया गुरुङ पनि बर्डोको एभियोटमा वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ। राणा भट्ट पत्नी गौमाया पहिलोपटक काउन्सिलर निर्वाचित हुनुभएको हो। यस्तै अल्डरसरका रसमोर बरो अन्तर्गत म्यानर पार्क वार्डमा चिप नारायण पेल्बासे निर्वाचित हुनुभएको छ। धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग आज दोस्रो दिन पनि चलिरहेको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ सङ्घको आयोजनामा 3 दिने अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु भएको हो। प्रतियोगितामा नेपाल र भारतका 32 पाइलटको सहभागिता छ। प्रतियोगिता विक बुद्ध क्षेत्र धरान 4 उडान क्षेत्र बनाइएको छ भने धरान उपमहानगरपालिका 14 खत्री धारामा अवतरण स्थल तोकिएको छ। एकजना प्रतियोगी
2: देखेको हुनु पऱ्यो यसरी नै होइन, अब अहिले जस्तो बादल आयो भने त हुँदैन, अनि यो क्लाउड नै धेरै भयो भने अब देखेन भने त हुँदै हुने भएन।
3: प्रतियोगितामा प्रथम हुनेले 1.5 लाख रुपियाँ पुरस्कार पाउनेछन्। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: पाउसे हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त थुम्को, रोपारलाई गाह्रो हुन्छ के?
1: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नु पर्छ, अर्को साल के हो के हो? ए साइली, ए माइली, छिट्टो मुन्टा न छिट्टो मुन्टी।

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैँले?
1: एकदम राम्रो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाव महाअभियानका संयोजक दुर्गा प्रसाईले सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयमा सरकारको आलोचना गर्नुभएको छ। भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा वहाँले गरीब र श्रमिक वर्गमाथि अन्याय भएको बताउनु भएको हो।
4: भरपूर सोसियल मिडिया र एल्गोरिदमको प्रयोग गरेर फाँसीवाद लादेर आज गरीबका डडेलामा डोजर चल्ने, गरीबका घरमा जुन डोजर चल्ने भत्काउने काम भयो। मैले अस्ति भनेको थिएँ, बालनजी तपाईँलाई यी गरिबको आँसु लाग्छ भनेर। ती वृद्ध अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए, जो लघुवित्तबाट पीड़ित भएका थिए, जो सहकारीबाट पीड़ित भएका थिए, जीवनभरिको कमाईले घर बनाएको थियो उनीहरूले। कसैले मकै बेचेर, मकै पोलेर बेचेर घर बनाएका थिए, कसैले सागका मुठा बेचेर घर बनाएका थिए, कसैले गिटी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए। तर ती सबै घर भत्के, ती घर घर थिएनन्, मान्छेका सपनाहरू थिए, सपनाहरू भत्के।
3: प्रसाईले चुनाव अघि नै दलहरूलाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको दावी गर्नुभएको छ।
4: यो सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको छैन। बालनलाई प्रधानमन्त्री बनाएर गरिब जति लखेट्ने हो। गरिब जब बजारबाट लखेटिन्छ नि, त्यस पछाडि बजारमा केही पनि हुँदैन। किनभने गरिब पनि चाहिन्छ, धनी पनि चाहिन्छ, हामीलाई मजदुर पनि चाहिन्छ, लेबर पनि चाहिन्छ, ड्राइभर पनि चाहिन्छ, खलासी पनि चाहिन्छ, जुत्ता सिउने मोजी पनि चाहिन्छ, कपाल काट्ने नाई पनि चाहिन्छ। त्यसले गर्दाखेरि धनीको मात्रै सिटी बनाउन खोजियो। अहिले घन्टी भनेपछि लुक्न थाले अरे, फेरि होइन है हामीले त भोट हालेको छैन भन्न थाले अरे। केपी ओलीले जुन 34 वर्षमा केपी ओली जुन बाटोमा पुगेको थियो नि, यो त 1 महिना पनि लागेन त्यो बाटोमा पुग्न। बालनजीले अहिले शक्ति सबै आफ्नो हातमा ल्याउनु हुँदैछ केपी ओलीले जस्तै गरेर। म बालनजीलाई के भन्छु भने नि, शक्ति भनेको जनता हो।
3: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले पूर्व सभापति शेरबहादुर देउवाललाई प्रतिनिधि सभा चुनावमा उम्मेद्वार नबनाएको भन्दै सभापतिसँग आक्रोशित हुनुभएको छ। धनगढ़ीमा आयोजित कांग्रेसको प्रदेश स्तरीय कार्यक्रममा मुख्यमन्त्री शाह आक्रोशित हुनुभएको हो।
5: आदरणीय नेता शेरबहादुर देउवाको स्थान, हैसियत र सम्मानका बारेमा नेपाली कंग्रेस पार्टीको दृष्टिकोण त्यो स्पष्ट पार्न म आग्रह गर्न चाहन्छु। म चाहन्छु आदरणीय नेता शेरबहादुर देउवाललाई टिकटबाट वञ्चित किन गरियो।
3: बाँकेको कोहलपुरका सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। कोहलपुर नगर विकास समितिको जग्गा खाली गर्ने भन्दै नगरपालिकाले बस्तीमा डोजर र ठूलो संख्यामा प्रहरी पठाएको हो। कोहलपुर नगरपालिकाले जग्गा खाली गरिदिन निकालेको 10 दिने सूचनाको अवधि आज सकिएको थियो। बस्तीमा सूचना जारी गरिएपछि सुकुम्बासीहरूले नाराबाजी गरेका छन्। नगर विकासको जग्गामा 751 घर टहरा छन्। कोहलपुर नगरपालिकाले वास्तविक सुकुम्बासीलाई राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएको छ। अहिलेसम्म 60 घर परिवार होल्डिङ सेन्टरमा पुगेका छन्। रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशिक्षण दिँदैमा हीनताबोध महसुस नगर्न आग्रह गर्नुभएको छ। ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा उपनेता पराजुलीले सहभागितामा आनाकानी नगर्न भन्नुभयो।
6: यहाँहरूको क्षमतामाथि अवमूल्यन गरिएको होइन, तर यो प्रशिक्षण कार्यक्रम सिरिजमा चल्ने र आवश्यकता अनुसार जे प्रायोरिटीमा राख्नुपर्नेछ ती प्रायोरिटीमा राख्ने कुराहरूलाई प्रशिक्षित गर्दै लाने भन्ने कुरा प्रशिक्षण विभागले तय गरेको हुँदै गर्दाखेरि आगामी दिनमा फेरि अन्य विषयहरू जोडेर यहाँहरूको आफ्नो भूमिका पनि यहाँ उपयोग गर्न पाइने नै छ।
3: सांसदहरूले उपस्थितिलाई लक्षित गर्दै पराजुलीले संसदीय भूमिकामा कमजोर देखिएमा पार्टीले मूल्याङ्कन गर्ने बताउनुभयो। खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम शुरू भएको छ।
2: नगरपालिकाले चालू आर्थिक वर्षका लागि 1,50,00,000 बजेट विनियोजन गरेर महाअभियान शुरू गरेको हो। उत्पादनमा उपप्रमुख कार्यक्रम अन्तर्गत कफी खेतीको सम्भावना रहेका ओडाको पहिचान गरी किसानलाई कफीका बिरूवा निशुल्क वितरण गर्ने योजना छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिने युद्ध विराम घोषणा गर्नुभएको छ। युद्ध विराम अवधिमा दुवै देशले हजारौं युद्धबन्दी साटासाट गर्नेछ।
0: यो PFBS गोर्खा रेडियो हो।

सो जिंदगी भरी कति साड़ो कति बाड़ो जिंदगी भरी जिंदगी।

की हरी कहाँ कहाँ उड़ी सौ जिंदगी भरी जिंदगी।

0: SBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: रिलायन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकारसँग नडराई काम गर्न न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसका अवसरमा आयोजित कार्यक्रममा न्यायाधीश मल्लले निष्पक्षताका साथ काम गर्न महाभियोगबाट पनि डराउन नहुने बताउनुभयो।
5: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। म आफै जीवनभर विभेद र अन्यायको लडाई लडे, कानुन व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्।
4: अहिलेको अवस्था गम्भीर र कहाली लाग्दो भएको भन्दै मल्लले संविधानको रक्षाका लागि सरकारवाला सबै उभिनुपर्ने बताउनुभयो।
5: यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
4: हिजो बसेको संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मल्ललाई पन्छाएको भन्दै आलोचना भएका बेला उहाँको भनाई आएको छ। जर्मनीको राजधानी बर्लिनको नेपाली दूतावासले युक्रेनमा रहेका नेपाली नागरिकलाई तुरन्त सुरक्षित रूपमा स्वदेश फर्कन आग्रह गरेको छ। दूतावासले रूस युक्रेन तनाव बढ्दै गएको भन्दै अर्को सूचना जारी नभएसम्म भ्रमण नगर्न पनि अनुरोध गरेको हो। युक्रेनमा रहेका नेपालीले आवश्यक सहयोगका लागि सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको छ। पोखरा महानगरपालिकाले बस पार्कको अतिक्रमित जमिन खाली गर्न दिएको समय सीमा अघि नै वास्तविक सुकुम्बासीको छानबिन गरिने भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
6: पोखरा महानगरपालिकाले बस पार्क निर्माणका लागि वडा नम्बर 9 को पृथ्वी चोकमा छुट्याएको जमिनमा बसोबास गर्दै आएकाहरूलाई ठाउँ खाली गर्न 35 दिनको समय सीमा दिएको थियो। महानगरले वैशाख 3 गते सूचना जारी गरेपछि सुकुम्बासीहरूले बिना विकल्प हटाउन खोजेको भन्दै आन्दोलन गरेका छन्। महानगरले दिएको अल्टिमेटम जेठ 8 गते सकिँदैछ। पोखरा महानगरले भने यसभन्दा अघि सुकुम्बासीहरूसँग छलफल गरी निचोडमा पुग्ने प्रतिबद्धता जनाएको छ। बस पार्कमा यसअघि निस्सा वितरण गरिएकाहरूलाई पुनः छानबिन गरिरहेको र समय सीमा अघि टुङ्गो लगाएर दात्री निकायको सहयोगमा बस पार्क निर्माण अघि बढाइने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो।
7: त्योभन्दा भित्र 148 रोपनीमा जुन साथीहरू अव्यवस्थित हिसाबले बसिराख्नु भएको छ, अथवा चाहिँ भूमिहीन र भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको हिसाबले रहनु भएको साथीहरू चाहिँ जो हुनुहुन्छ, उहाँहरूमध्ये वास्तविक सुकुम्बासी को हुनुहुन्छ जसको नाममा निस्सा बाँडिएको छ, उहाँ साँचो अर्थमा चाहिँ भूमिहीन हुनुहुन्छ भन्ने कुराहरू चाहिँ प्रमाणित भयो भने अहिले छानबिनको क्रममै छ।
6: कान्छा लामाको परिवार पृथ्वीचोकको प्रस्तावित बस पार्कको जमिनमा 3 पुस्तादेखि बस्दै आएको छ। बस पार्क बनाउने भनेर महानगरले खाली गर्न भनेपछि आफ्नो वैकल्पिक व्यवस्थापन हुनेमा उहाँ आशावादी हुनुहुन्छ।
8: हामी जानुमा तयार छौँ, हामीलाई विकल्प दिनुहोस्, हाम्रो विकल्प जान्छु, हामी कहाँ राख्छौँ, हामीलाई नाम नम्बर भित्रमा विरोधी होइन। हामी
4: एकीकृत सेवा कार्यालय बागलुङमा विद्यालय स्तरबाट मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम शुरू गरिएको छ। विद्यार्थीलाई मनोसामाजिक परामर्शमा सहायता प्रदान गर्न जिल्लाभरका 41 शिक्षकलाई तालिम दिइएको एकीकृत सेवा कार्यालय बागलुङका प्रमुख शिवप्रसाद शर्माले जानकारी दिनुभयो।
9: मोबाइल इलेक्ट्रोनिक सामानको बढ्दो प्रयोग र पारिवारिक बेमेलका कारण मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू समाजमा बढ्दै गएर एउटा समाज पनि आक्रान्त बन्दै गएको अवस्थामा सामाजिक रूपमा सचेतना फैलाउने उद्देश्य साथ यो मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम विद्यालयहरूमा सञ्चालन गर्ने गरिएको छ।
4: मानसिक स्वास्थ्यसँगै विद्यार्थीलाई जीवन विज्ञान, योग, ध्यान र साइबर अपराधबाट बस्ने विषयमा जानकारी दिइरहेको कार्यालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिने युद्ध विराम घोषणा गर्नुभएको छ। युद्ध विराम अवधिमा दुवै देशले 1,000 युद्धबन्दी साटासाट गर्नेछन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी विरूद्धको विजय उत्सव मनाउन मस्कोमा कार्यक्रम गरिएका बेला युद्ध विराम भएको छ। युक्रेनको सम्भावित आक्रमण रोक्न उत्सवको समारोह छुट्याइएको छ। लाल स्क्वायरमा आयोजित कार्यक्रममा राष्ट्रपति पुटिनले युक्रेन युद्धबारे उल्लेख गर्नुभएको छ।
3: Great feat of the generation of the victors inspires the military that are serving in the special military operation today. They are against an aggressive force.
4: Yo, BFBS Gurkha Radio.

BFBS Gorkha Radio. Gorkha Radio.

0: રેડિયો સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवाप्रति आफ्नो सधैँ सम्मान रहेको बताउनु भएको छ. धनगढ़ीमा आयोजित कांग्रेसको प्रदेश स्तरीय कार्यक्रममा थापा
4: जसले शेरबहादुर देउवा कोठाभित्र बसेर तपाईँ अझै गर्नुपर्छ दाई तपाईँ बिना चल्दैन भनेर दिन रात यसको नाममा लाभली राखे यो शेरबहादुरको चिन्ता होइन. त्यस कारणले गर्दाखेरि मैले आज पार्टी सभापति यो के यो सन्दर्भ किन उठाएको हो भन्दाखेरि भने खास गरिकन सुदूरपश्चिममा कतिपय विषयहरूको सन्दर्भमा यी केटाहरूले त्यो सम्मान राखेनन् कि यी केटाहरूले गर्नुपर्ने आदर गरेनन् कि गर्नुपर्ने भूमिका निर्वाह गरेनन् कि भन्ने विषयका सन्दर्भमा कम्ती पार्टीका साथीहरूले कुरा बुझ्न आवश्यक छ भन्ने विषय उठाएको. त्यति मात्र भन्छु पार्टीको अरू नेताहरूसँग हामी संवादमा छौँ छलफलमा छौँ. केन्द्रीय समिति बाहिर रहनुभएको साथीहरूलाई केन्द्रीय समितिभित्रसँग जोड्ने नयाँ साथीहरूलाई पनि केन्द्रीय समितिभित्र ल्याउने र तोकिएको समयभित्र अधिवेशन सम्पन्न गरेर सबै साथीहरूलाई जोडेर लिएर जाने अहिलेको हाम्रो प्रयास हो लिएर जान चाहन्छु.
3: राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाव महाअभियानका संयोजक दुर्गा प्रसाईले सुकुम्बासी बस्तीमा डोजो चलाएको विषयमा सरकारको आलोचना गर्नुभएको छ. भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा वहाँले गरीब र श्रमिक वर्गमाथि अन्याय भएको बताउनु भएको हो.
5: भरपूर सोसियल मिडिया र एल्गोरिदमको प्रयोग गरेर फाँसीवाद लादेर आज गरीबका डडेलामा डोजर चल्ने गरीबका घरमा जुन डोजर चल्ने भत्काउने काम भयो. मैले अस्ति भनिहाले बालनजी तपाईँलाई यी गरिबको आँसु लाग्छ भनेर ती वृद्ध अवस्थाका आमाहरू रुँदै गरेका थिए एकल महिलाहरू रुँदै गरेका थिए जो लघुवित्तबाट पीड़ित भएका थिए जो सहकारीबाट पीड़ित भएका थिए जीवनभरिको कमाईले घर बनाएको थियो उनीहरूले. कसैले मकै बेचेर मकै पोलेर बेचेर घर बनाएका थिए कसैले सागका मुठा बेचेर घर बनाएका थिए कसैले गिटी बोकेर घर बनाएका थिए कसैले घरमा रङ लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए कसैले भारी बोकेर घर बनाएका थिए तर ती सबै घर भत्के ती घर घर थिएनन् मान्छेका सपनाहरू थिए सपनाहरू भत्के.
3: प्रसाईले चुनाव अघि नै दलहरूलाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको दावी गर्नुभएको छ.
5: यो सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको छैन. बालनलाई प्रधानमन्त्री बनाएर गरिब जति लखेट्ने हो. गरिब जब बजारबाट लखेटिन्छ नि त्यस पछाडि बजारमा केही पनि हुँदैन किनभने गरिब पनि चाहिन्छ धनी पनि चाहिन्छ हामीलाई मजदुर पनि चाहिन्छ लेबर पनि चाहिन्छ ड्राइभर पनि चाहिन्छ खलासी पनि चाहिन्छ जुत्ता सिउने मोजी पनि चाहिन्छ कपाल काट्ने नाई पनि चाहिन्छ. त्यसले गर्दाखेरि धनीको मात्रै सिटी बनाउन खोजियो. अहिले घन्टी भनेपछि लुक्न थाले अरे फेरि होइन है हामीले त भोट हालेको छैन भन्न थाले अरे. केपी ओलीले जुन 34 वर्षमा केपी ओली जुन बाटोमा पुगेका थिए नि यो त एक महिना पनि लागेन त्यो बाटोमा पुग्न. बालनजीले अहिले शक्ति सबै आफ्नो हातमा ल्याउनु हुँदैछ केपी ओलीले जस्तै गरेर. म बालनजीलाई के भन्छु भने नि शक्ति भनेको बन्दुक होइन शक्ति भनेको जनता हो.
3: मुलुकको ऊर्जा जडी क्षमता 4296 मेगावाट पुगेको छ.
6: नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको उत्पादन मिलाएर यो क्षमता निर्धारण गरिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ. परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4296 मेगावाट क्षमता निर्धारण भएको छ. चालु आर्थिक वर्षको अन्त्यसम्म जडी क्षमता 4500 मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ. हाल निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ. हालसम्म 66 केभीभन्दा माथिका करिब 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ. यस्तै 14323 एमबीए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ. 33 केभी क्षमताका करिब 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमबीए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएका छन्. हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर पुगेको छ. लघु तथा साना जल विद्युत आयोजनाबाट 55.3 मेगावाट बराबर विद्युत उत्पादन भएको छ.
3: नेपालको ए क्रिकेट टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले पराजित गरेको छ. मूलपानी क्रिकेट मैदानमा आज भएको चौथो खेलमा स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याउँदै नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो. त्यसपछि डीएलएस नियम अनुसार नेपालको ए टोली विजय भएको हो. नेपालको तर्फबाट सन्दीप जोराले अभिजित 83 रन र ईशान पाण्डेले 50 रन बनाउनुभयो. बलिङतर्फ आकाश चन्दले 3 विकेट लिनुभयो. यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। नेपाल ए ले अब अमेरिकासँग आफ्नो अन्तिम खेल पर्सि खेल्नेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कार्य रेडियो हो।

0: ખબરકાર રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
0: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો હો.
3: सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकारसँग नडराई काम गर्न न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ. कानून दिवसका अवसरमा आयोजित कार्यक्रममा न्यायाधीश मल्लले निष्पक्षताका साथ काम गर्न महाअभियोगबाट पनि डराउन नहुने बताउनुभयो.
4: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन. चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाअभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु. म आफ्नो जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ. कानुन व्यवसायी हुँदादेखि लडाइँ अझ बाँकी नै छ. सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्.
3: अहिलेको अवस्था गम्भीर र काली लाग्दो भएको भन्दै मल्लले संविधानको रक्षाका लागि सरकारवाला सबै उभिनुपर्ने बताउनुभयो.
4: यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु.
3: हिजो बसेको संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मल्ललाई पन्छाएको भन्दै आलोचना भएका बेला उहाँको भनाई आएको छ. ब्रिटिस गोर्खाज नेपालले आज संसारी माईको पूजा सम्पन्न गरेको छ. बीजीएलले वर्षेनी बलिसहित संसारी माईको पूजा गर्ने गरेको छ. भीम आत्रेको रिपोर्ट.
5: ब्रिटिस गोर्खाज नेपालले अघिल्ला वर्ष झैँ यसपालि पनि ललितपुर गोदावरीको नौधारा मन्दिर नजिकको जंगल क्षेत्रमा संसारी पूजा गरेको हो. बीजीएनमा सेवारत सैनिक र गैर सैनिक पुरुष कर्मचारी भेला भएर विधिसहित संसारी माईको पूजा गरिएको हो. बिहान 8:30 बजेदेखि करिब 3.5 घण्टा हवनसँगै पूजापाठ गरेपछि जंगल क्षेत्रभित्रै पुगेर जोर बोकाको बोलीसहित संसारी माईको पूजा गरिएको हो. बीजीएन पण्डित जवेन्द्र गेवालीका अनुसार 1976 नै बीजीएनले संसारी माई पूजा गर्दै आएको छ. बीजीएनले वर्षेनी संसारी माई पूजा गर्नुको कारण मुख्य बुँदामा समेट्दै रेजिमेन्टल सार्जन मेजर W1 महेश फालुङ्गा.
6: कल्चरल अनि स्पिरिचुअल्ली हामी चाहिँ अलवेज क्लिन हुनुपर्छ भित्रबाट, बल्ल हाम्रो काम राम्रो हुन्छ. कल्चरल भन्ने कुरा चाहिँ यसरी हामीले महत्त्व दिएन भने यो बिर्सिँदै जान्छ. कल्चर भनेको हाम्रो आइडेन्टिटी हो, आइडेन्टिटी भनेको हाम्रो प्राइड हो. यो चाहिँ एकचोटि लस्ट भएपछि हामीले चाहिँ रिस्टोर गर्नु गाह्रो छ. अनि अर्को कुरा चाहिँ युनिटी, यस्तो खालको हाम्रो कल्चरल इभेन्टहरूले चाहिँ हाम्रो सिएस र एसपीको चाहिँ युनिटी चाहिँ यस्तो बढाउँछ. सिएस मेम्बरहरू र हाम्रो जुनियर अनि सबैलाई चाहिँ एकै ठाउँमा समेट्नुको लागि चाहिँ यसले चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्छ. फाइनल्ली चाहिँ यो बिलिफ हो.
5: गोर्खाहरू प्रकृति पूजक मानिन्छन्. संसार, जमिन, पृथ्वीको पूजा नै संसारी पूजा हो भन्ने पनि गरिन्छ. संसारी माताको महत्त्वबारे बीजीएन पण्डित जवेन्द्र गेवाली.
7: अब संसारी माई माता भन्दा बित्तिकै हाम्रो गढीमाईका 7 दिदी बहिनी मध्येमा चाहिँ एउटी बहिनी हाम्रो बीजीएन परिवारमा चाहिँ सुरुदेखि नै हाम्रो युकेतिर पनि जताततै सुरुबाट नै संसारी माईको पूजा गर्ने चलन रहेछ. संसारी माई भन्दा बित्तिकै संसारकी आमा, अब माताजीले त सबैको कल्याण गर्ने श्रद्धा भक्तिले, यो कसको निमित्त भन्दा सर्वे भवन्तु सुखिन, सबको कल्याण होस् भनेर चाहिँ हामीले पूजा अर्चनाहरू गरिएको छ.
5: पूजामा विशेष गरी भलाइको कामना गर्ने चलन छ. बीजीएन आरएसएम महेश पालुङ्गाले पनि संसारी माई पूजापछि ब्रिगेडका सदस्यको शुभ फलका लागि कामना गर्नु भएको छ.
7: आज जुन पूजा हामी गरिरहेको थियौँ यति मजाले पर्फेक्टली भूको पूजा गरियो, यसरी नै हामीलाई चाहिँ फलिफाप होस् भनेर गरेको. सक्सेस भयो, पानी परिहाल्यो, पूजा पनि कम्प्लिट भयो. यसरी चाहिँ हामीलाई चाहिँ यो होल इयरको लागि चाहिँ सक्सेस मिलोस्, सबैको लागि चाहिँ राम्रो होस्, प्रकृतिको पनि पूजा गरियो, यसले पनि हामीलाई चाहिँ प्रोटेक्ट गरून् अनि हामी सबैलाई चाहिँ कल्याण होस्.
5: विशेष गरी बेलायती सेनाको गोर्खा ब्रिगेडले तिथि मिलाएर मे महिनाका शनिबार मध्ये कुनै एउटा शनिबार संसारी माई पूजा गर्ने चलन छ. आजै गोर्खा ब्रिगेडका अरू युनिटले पनि संसारी माईको पूजा गरेका छन्.
7: संसारी माताको
8: जय,
7: भगवानको
8: जय,
7: माताको
8: जय,
7: नेपाल जननीको
8: जय,
7: परिवारको
8: जय,
7: गोर्खाको
8: जय.
3: स सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले दिएको आदेशबारे कोहलपुर नगरपालिकाका अधिकारीले अनभिज्ञता प्रकट गरेका छन्। नगर र स्थानीय प्रशासनले आज नगरभित्र अतिक्रमण भएका जग्गामा डोजर लगाएको छ। नगर प्रवक्ता नमबहादुर आली मगरले बस्ती हटाउने स्थलमा गएर तथ्याङ्क संकलनको वातावरण नरहेको तर नगरको जग्गा खाली गर्न कटिबद्ध रहेको बताउनुभयो।
2: यो सर्वोच्च अदालतका आदेशका बावजुद यो कसरी सम्भव भयो?
8: अब त्यसको परिवर्तन त केही त्यस्तो अहिलेसम्म आएको छ कि छैन, अब बिदा भएको कारणले पनि होला कार्यालयमा। अहिला नि जग्गा होइन नि त, त्यो नम्बरी जग्गा हो। पोलपुर नगर विकास समितिको लालपूर्जा भएको जग्गा अतिक्रमण गरेर बसेको व्यक्तिहरू हुन्, त्यसमा पनि नगरपालिकाले सुकुम्बासी दलित सुकुम्बासी भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापन गर्ने भनेर गाछ बस्नको व्यवस्था खानाको व्यवस्था अलगै त्यसमा पनि गरेको छ। सुकुम्बासीको लागि नेपाल सरकारको कानुन अनुसार एकाम सरकारले भने अनुसार काम भइरहेछ, तर त्यो ऐलानी जग्गा चाहिँ होइन।
2: प्रवक्ताजी, यहाँले भन्न खोज्नु भएको यसमा सर्वोच्च अदालतको आदेश भित्र पर्दैन यो होइन त?
8: सर्वोच्च अदालतले के आदेश दिएको छ त्यो हामीले हेर्न पनि पाएको छैनौँ, मलाई त्यसको बारेमा केही जानकारी छैन। अब के हो त्यो, भोलि कार्यालय खुल्यो भने, भोलि पर्सी खुल्यो भने भन्ने थाहा होला।
2: अब जुन यो जुन बस्ती खाली गर्ने क्रममा घर भत्काउने क्रममा महिला बालबच्चाहरू रोएका कराएका बेहोस भएका त्यस्तो दृश्यहरू देखिरहेको छ होइन, उनीहरूको अवस्था के छ र उनीहरूलाई कसरी व्यवस्थापन गरिँदैछ?
8: नगरपालिकाले व्यवस्थापन गर्नका लागि विभिन्न चरणमा विभिन्न तहमा होइन जिम्मेवारी सबै कुरा बाँडफाँड गरेर व्यवस्थापन गर्दा बस्नको लागि व्यवस्थापन गर्ने सम्पर्कमा आउने भनेर सूचनाहरू सबै कुराहरू गरेको छ। जो आउनु भएको छ उहाँहरूलाई व्यवस्थापन पनि गरेको छ। अब जसले अटेर गर्यो आउँदै आएन होइन, सम्पर्कमै नआएपछि त नगरपालिकाले पनि के गर्न सक्छ? सूचना निकाले अनुसार धेरैजना मान्छेहरू त आफ्नो आफै नै आफै व्यवस्थापन गरेर गइसकेको अवस्था छ, किनभने कोलपुर नगर विकास समितिको लालपूर्जा भएको जग्गा र नगर विकासले तिर्दै आएको राज्यलाई तिर्दै आएको कर, अब त्यो व्यक्ति सरह नै त्यो एउटा सरकारी निकाय भए पनि व्यक्ति सरह नै लालपूर्जा भएको जग्गा अतिक्रमण गरेको बसेका व्यक्तिहरूलाई व्यवस्थापन गर्नका निम्ति राज्यले तोके अनुसारको हामीले नगरपालिकाले तिनीहरूलाई व्यवस्थापन गर्नुपर्छ।
2: अब भत्काउन बाँकी कति छ, अब के गर्ने योजनामा हुनुहुन्छ?
8: अहिले एकदम कति छ के छ अहिले आएको छैन, प्रशासन त्यसमा खटेको छ। हामीहरू अब त्यो फिल्डमा अब त्यहाँ जाने बाटाहरू छैन।
3: कोहलपुर नगरपालिकाले जग्गा खाली गरिदिने निकालेको 10 दिने सूचनाको अवधि आज सकिएको थियो। नगर विकासको जग्गामा 751 घर टहरा छन्। कोहलपुर नगरपालिकाले वास्तविक सुकुम्बासीलाई राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएको छ। हिजो मात्रै सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्नका लागि अन्तरिम आदेश दिएको थियो। नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले सरकारले अनियन्त्रित ढंगले काम गरिरहेको आरोप लगाउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले सरकारको राम्रो काममा समर्थन रहने भए पनि संविधान विपरीत गतिविधिमा मौन बस्न नसक्ने चेतावनी दिनुभएको छ।
9: सरकारमा हाम्रो साथ र समर्थन रहन्छ, तर त्यहाँसम्म मात्रै जहाँसम्म संविधानभित्र सरकार रहन्छ, सरकार लोकतान्त्रिक मूल्य मान्यताभित्र रहन्छ, त्यो देशको समग्र अग्रगतिलाई केन्द्रीय भागमा राखिन्छ। तर अहिले सरकारका गतिविधिहरू, सरकारको जुन ढङ्गका व्यवहारहरू भइरहेका छन् त्यो दिशातर्फ देखिँदैन। प्रधान न्यायाधीश चयन गर्ने बेलामासम्म सम्मानित सर्वोच्च अदालतले विगतमा बनाएको व्याख्याभन्दा विपरीत गइराखेर 6 जनाको उपस्थितिमा 3 जनाले निर्णय गर्न मिल्ने त्यो काको पद्धति बनाइराखेर जे मनोविज्ञान प्रस्तुत भएको छ त्यो लोकतन्त्रलाई नियन्त्रित ढङ्गले लिएर जानेर राज्यका सबै निकायहरू कब्जा गर्ने जुन सङ्केत देखिएको छ त्यसमा हामी असहमत छौँ। जनमतबाट प्राप्त भएको, लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त भएको सरकार जे पनि जसरी पनि चल्नका लागि पनि छुट मतदाताले दिएको होइन, यस्तो प्रश्नमा काङ्ग्रेस गम्भीरतापूर्वक उभिन्छ।
3: उपसभापति शर्माले सरकारले भूमिहीनहरूको उचित व्यवस्थापन नगरी दमनकारी शैली अप्नाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। अब खबर फटाफट।
2: सल्यानको शारदा नगरपालिकामा वृहत खैराबाङ सामुदायिक खानेपानी आयोजना शुरू। 2 किलोमिटर तल शारदा खोलाको किनारबाट

0: दुई जापानी नागरिक तोसियो इमानिसी र उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच तीन दिने युद्ध विराम घोषणा गर्नुभएको छ। युद्ध विराम अवधिमा दुवै देशले 1,000 युद्धबन्दी साटासाट गर्नेछन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मन विरूद्धको विजय उत्सव मनाउन मस्कोमा कार्यक्रम गरिएका बेला युद्ध विराम भएको छ।

0: PFBS Gorkha Radio.
1: Yo, PFBS Gorkha Radio.
0: Yo, PFBS Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकारसँग नडराई काम गर्न न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ. कानून दिवसका अवसरमा आयोजित कार्यक्रममा न्यायाधीश मल्लले निष्पक्षताका साथ काम गर्न महाअभियोगबाट पनि डराउन नहुने बताउनुभयो.
4: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन. चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाअभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु. म आफ्नो जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ. कानुन व्यवसाय हुँदादेखि लडाइँ अझ बाँकी नै छ. सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्.
3: अहिलेको अवस्था गम्भीर र कहाली लाग्दो भएको भन्दै मल्लले संविधानको रक्षाका लागि सरकारवाला सबै उभिनुपर्ने बताउनुभयो.
4: यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु.
3: संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मल्ललाई पन्छाएको भन्दै आलोचना भएका बेला उहाँको भनाई आएको छ. ब्रिटिस गोर्खाज नेपालले आज संसारी माईको पूजा सम्पन्न गरेको छ. बीजीएनले वर्षेनी बलिसहित संसारी माईको पूजा गर्ने गरेको छ. विमात्रीको रिपोर्ट.
5: ब्रिटिस गोर्खाज नेपालले अघिल्ला वर्ष झैं यसपालि पनि ललितपुर गोदावरीको नौधारा मन्दिर नजिकको जंगल क्षेत्रमा संसारी पूजा गरेको हो. बीजीएनमा सेवारत सैनिक र गैर सैनिक पुरुष कर्मचारी भेला भएर विधिसहित संसारी माईको पूजा गरिएको हो. बिहान 8:30 बजेदेखि करिब 3.5 घण्टा हवनसँगै पूजापाठ गरेपछि जंगल क्षेत्रभित्रै पुगेर जोर बकाको बोलीसहित संसारी माईको पूजा गरिएको हो. बीजीएन पण्डित जवेन्द्र गेवालीका अनुसार सन् 1976 नै बीजीएनले संसारी माई पूजा गर्दै आएको छ. बीजीएनले वर्षेनी संसारी माई पूजा गर्नुको कारण मुख्य बुँदामा समेट्दै रेजिमेन्टल सार्जन मेजर W1 महेश फालुङवा.
6: कल्चरल अनि स्पिरिचुअल्ली हामी चाहिँ अलवेज क्लिन हुनुपर्छ भित्रबाट, बल्ल हाम्रो काम राम्रो हुन्छ. कल्चरल भन्ने कुरा चाहिँ यसरी हामीले महत्त्व दिएन भने यो बिर्सिँदै जान्छ. कल्चर भनेको हाम्रो आइडेन्टिटी हो, आइडेन्टिटी भनेको हाम्रो प्राइड हो. यो चाहिँ एकचोटि लस्ट भएपछि हामीले चाहिँ रिस्टोर गर्नु गाह्रो छ. अनि अर्को कुरा चाहिँ युनिटी, यस्तो खालको हाम्रो कल्चरल इभेन्टहरूले चाहिँ हाम्रो सिएस र एसपीको चाहिँ युनिटी चाहिँ यस्तो बढाउँछ. सिएस मेम्बरहरू र हाम्रो जुनियर अनि सबैलाई चाहिँ एकै ठाउँमा समेट्नुको लागि चाहिँ यसले चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्छ. फाइनल्ली चाहिँ यो बिलिफ हो.
5: गोर्खाहरू प्रकृति पूजक मानिन्छन्. संसार, जमिन, पृथ्वीको पूजा नै संसारी पूजा हो भन्ने पनि गरिन्छ. संसारी माताको महत्त्वबारे बीजीएन पण्डित जवेन्द्र गेवाले.
6: अब संसारी माई माता भन्दा बित्तिकै हाम्रो गढीमाईका 7 दिदी बहिनी मध्येमा चाहिँ एउटी बहिनी हाम्रो यो बीजीएन परिवारमा चाहिँ सुरुदेखि नै हाम्रो युकेतिर पनि जताततै सुरुबाट नै संसारी माईको पूजा गर्ने चलन रहेछ. संसारी माई भन्दा बित्तिकै संसारकी आमा, अब माताजीले त सबैको कल्याण गर्ने श्रद्धा भक्तिले, यो कसको निमित्त भन्दा सर्वे भवन्तु सुखिनः, सबको कल्याण होस् भनेर चाहिँ हामीले पूजा अर्चनाहरू गरिएको छ.
5: पूजामा विशेष गरी भलाइको कामना गर्ने चलन छ. बीजीएन आरएसएम महेश पालुङले पनि संसारी माई पूजापछि ब्रिगेडका सदस्यको शुभ फलका लागि कामना गर्नु भएको छ.
6: आज जुन पूजा हामी गरिरहेको थियौँ यति मजाले पर्फेक्टली भूको पूजा गरियो, यसरी नै हामीलाई चाहिँ फलिफाप होस् भनेर गरेको, सक्सेस भयो, पानी परिहाल्यो, पूजा पनि कम्प्लिट भयो. यसरी चाहिँ हामीलाई चाहिँ यो होल इयरको लागि चाहिँ सक्सेस मिलोस्, सबैको लागि चाहिँ राम्रो होस्, प्रकृतिको पनि पूजा गरियो, यसले पनि हामीलाई चाहिँ प्रोटेक्ट गरून् अनि हामी सबैलाई चाहिँ कल्याण होस्.
5: विशेष गरी बेलायती सेनाको गोर्खा ब्रिगेडले तिथि मिलाएर मे महिनाका शनिबार मध्ये कुनै एउटा शनिबार संसारी माई पूजा गर्ने चलन छ. आजै गोर्खा ब्रिगेडका अरू युनिटले पनि संसारी माईको पूजा गरेका छन्.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच तीन दिने युद्ध विराम घोषणा गर्नुभएको छ। युद्ध विराम अवधिमा दुवै देशले 1,000 युद्धबन्दी साटासाट गर्नेछन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी विरूद्धको विजय उत्सव मनाउन मस्कोमा कार्यक्रम गरिएका बेला युद्ध विराम भएको हो। युक्रेनको सम्भावित आक्रमण रोक्न उत्सवको समारोह छुट्याइएको छ। नेपालको ई क्रिकेट टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले पराजित गरेको छ।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले सरकारले अनियन्त्रित ढंगले काम गरिरहेको आरोप लगाउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले सरकारका राम्रो काममा समर्थन रहने भए पनि संविधान विपरीत गतिविधिमा मौन नबस्ने चेतावनी दिनुभएको हो।
4: सरकारमा हाम्रो साथ र समर्थन रहन्छ, तर त्यहाँसम्म मात्रै जहाँसम्म संविधानभित्र सरकार रहन्छ, सरकार लोकतान्त्रिक मूल्य मान्यताभित्र रहन्छ, त्यो देशको समग्र अग्रगतिलाई केन्द्रीय भागमा राखिन्छ। तर अहिले सरकारका गतिविधिहरू, सरकारको जुन ढङ्गका व्यवहारहरू भइरहेका छन् त्यो दिशातर्फ देखिँदैन। प्रधान न्यायाधीश चयन गर्ने बेलामासम्म सम्मानित सर्वोच्च अदालतले विगतमा बनाएको व्याख्याभन्दा विपरीत गइराखेर 6 जनाको उपस्थितिमा 3 जनाले निर्णय गर्न मिल्ने त्यो काको पद्धति बनाइराखेर जे मनोविज्ञान प्रस्तुत भएको छ त्यो लोकतन्त्रलाई नियन्त्रित ढङ्गले लिएर जानेर राज्यका सबै निकायहरू कब्जा गर्ने जुन सङ्केत देखिएको छ त्यसमा हामी असहमत छौँ। जनमतबाट प्राप्त भएको, लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त भएको सरकार जे पनि जसरी पनि चल्नका लागि पनि छुट मतदाताले दिएको होइन, यस्तो प्रश्नमा काङ्ग्रेस गम्भीरतापूर्वक उभिन्छ।
3: उपसभापति शर्माले सरकारले भूमिहीनहरूको उचित व्यवस्थापन नगरी दमनकारी शैली अपनाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ।
4: सुकुम्बासीहरूको व्यवस्थापन गर्न, भूमि सम्बन्धी अव्यवस्थित बसोबासीको समस्या हल गर्न सरकारलाई हाम्रो पुरा साथ रहन्छ, तर त्यो कानुनको प्रक्रियाभित्रबाट गर्दै गर्दा मानवीयतालाई केन्द्रमा राख्नुपर्छ, मानवीयतालाई प्रधान मानसिकतामा राख्ने गर्छ। तर सरकारले अहिले 12 कक्षाको परीक्षा दिन लाग्दै गरेको विद्यार्थीको टहरा भत्काएको छ, सुत्केरी गरेर नरम गरेर लागेको घरमा टहरा भत्काएको छ, बुढी आमाको औषधि कहाँ पुगेर ओत कहाँ लगाउने भन्ने कुराको सुनिश्चितता नगरिकन टहराहरू भत्काएको छ, बुद्धको देशमा बौद्ध गुम्बा काठमाडौँमा ढालिएको छ, मन्दिरको घन्टी बजाउँदै सरकारमा पुगेकाहरूले मन्दिरमा ढालेको घटना भएको छ, कि तपाईँ पालिकाको कुनै साथीलाई मुद्दा लाग्यो भ्रष्टाचारको सन्दर्भमा तपाईँ कारवाहीको दायरामा उभिनुहुन्छ अनि एउटा सांसद भ्रष्टाचारको मुद्दा दर्ता भयो भने पनि छातीमा लोगो लगाएर मुस्कुराउने गरेर संसदमा उभिएर आदर्शको भाषण छाट्ने गरी नियमले बन्छ भने त्यसमा काङ्ग्रेसको विमति
3: कांग्रेसले आत्मआलोचना गर्दै नयाँ ढंगले अघि बढ़ने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो। राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले सुकुम्बासी बस्तीमा डोजो चलाएको विषयमा सरकारको आलोचना गर्नु भएको छ। भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गरीब र श्रमिक वर्गमाथि अन्याय भएको बताउनु भएको हो।
5: भरपूर सोसियल मिडिया र एल्गोरिदमको प्रयोग गरेर फाँसीवाद लादेर आज गरीबका डडेलामा डोजर चल्ने, गरीबका घरमा जुन डोजर चल्ने भत्काउने काम भयो। मैले अस्ति भनेको थिएँ बालनजी तपाईँलाई यी गरिबको आँसु लाग्छ भनेर, ती वृद्ध अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए, जो लघुवित्तबाट पीडित भएका थिए, जो सहकारीबाट पीडित भएका थिए, जीवनभरिको कमाइले घर बनाएको थियो उनीहरूले, कसैले मकै बेचेर, मकै पोलेर बेचेर घर बनाएका थिए, कसैले सापका मुठा बेचेर घर बनाएका थिए, कसैले गिटी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए, तर ती सबै घर भत्के, ती घर घर थिएनन्, मान्छेका सपनाहरू थिए, सपनाहरू भत्के।
3: प्रसाईले चुनाव अघि नै दलहरूलाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको दावी गर्नु भएको छ।
5: यो सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको छैन, बालनलाई प्रधानमन्त्री बनाएर गरिब जति लखेट्ने हो। गरिब जब बजारबाट लखेटिन्छ नि त्यस पछाडि बजारमा केही पनि हुँदैन, किनभने गरिब पनि चाहिन्छ, धनी पनि चाहिन्छ, हामीलाई मजदुर पनि चाहिन्छ, लेबर पनि चाहिन्छ, ड्राइभर पनि चाहिन्छ, खलासी पनि चाहिन्छ, जुत्ता सिउने मोजी पनि चाहिन्छ, कपाल काट्ने नाई पनि चाहिन्छ। त्यसले गर्दाखेरि धनीको मात्रै सिटी बनाउन खोजियो, अहिले घन्टी भनेपछि लुक्न थाले अरे, फेरि होइन है हामीले त भोट हालेको छैन भन्न थाले अरे। केपी ओलीले जुन 34 वर्षमा केपी ओली जुन बाटोमा पुगेका थिए नि, यो त 1 महिना पनि लागेन त्यो बाटोमा पुग्न। बालनजीले अहिले शक्ति सबै आफ्नो हातमा ल्याउनु हुँदैछ केपी ओलीले जस्तै गरेर। म बालनजीलाई के भन्छु भने नि, शक्ति भनेको बन्दुक होइन, शक्ति भनेको जनता हो।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिने युद्ध विराम घोषणा गर्नुभएको छ। युद्ध विराम अवधिमा दुवै देशले 1,000 युद्धबन्दी साटासाट गर्नेछन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी विरूद्धको विजय उत्सव मनाउन मस्कोमा कार्यक्रम गरिएका बेला युद्ध विराम भएको छ। युक्रेनको सम्भावित आक्रमण रोक्न उत्सवको समारोह छुट्याइएको छ। लाल स्क्वायरमा आयोजित कार्यक्रममा राष्ट्रपति पुटिनले युक्रेन युद्धबारे उल्लेख गर्नुभएको छ।
2: Great feat of the generation of the victors inspires the military that are serving in the special military operation today. They are against an aggressive force.
3: सातौं संस्करणको जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बुढाले जित्नु भएको छ। जुम्लादेखि रारा तालसम्मको 54 किलोमिटर दौड़मा उहाँले पहिलो स्थान बनाउनु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
6: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतका कायम बोकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकारसँग नडराई काम गर्न न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसका अवसरमा आयोजित कार्यक्रममा न्यायाधीश मल्लले निष्पक्षताका साथ काम गर्न महाअभियोगबाट पनि डराउन नहुने बताउनुभयो।
4: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाअभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। म आफू जीवनभर विभेद र अन्यायको लडाईँ लडेँ। कानुन व्यवसायी हुँदादेखि लडाइँ अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्।
3: अहिलेको अवस्था गम्भीर र कहाली लाग्दो भएको भन्दै मल्लले संविधानको रक्षाका लागि सरोकारवाला सबै उभिनुपर्ने बताउनुभयो।
4: यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
3: हिजो बसेको संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मल्ललाई पन्छाएको भन्दै आलोचना भएका बेला उहाँको भनाई आएको छ। सरकारले पर्सीदेखि मुलुकभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।
5: बजारमा हुने अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा सञ्चालन हुने यो अभियान जेठ 3 गतेसम्म चल्नेछ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आम नागरिकलाई मूल्य वृद्धिबाट राहत दिन अभियान अघि बढ़ाइयो। अभियान अन्तर्गत मुलुकभरका पालिकाले वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न निर्देशन दिनेछन् भने नियमित बजार अनुगमन पनि गरिनेछ।
3: नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा 5 सम्मका विद्यार्थीलाई निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। तर 13 थुमको म्याङ्लुङ नगरपालिका 9 साब्लाको नारायण माध्यमिक विद्यालयले भने यो शैक्षिक सत्रदेखि कक्षा 10 सम्मै निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। 13 थुम संवाददाता बबिता राईको रिपोर्ट।
6: सरकारले कक्षा 5 सम्म मात्र दिवा खाजाको व्यवस्था गरेकोमा नारायण माध्यमिक विद्यालयले भने यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा 10 सम्मकै विद्यार्थीका लागि निशुल्क दिवा खाजाको व्यवस्था गरेको हो। विद्यालयका प्रधान अध्यापक सन्तोष तुम्बाहाङफे,
7: यो वर्ष कक्षा नर्सरीदेखि कक्षा 10 सम्मै सबै विद्यार्थीहरूलाई निशुल्क खाजाको व्यवस्था गरेका छौँ। त्यसको स्रोत चाहिँ हामीले स्थानीय वडा कार्यालयसँग समन्वय गरेर हामीले आफै पनि शिक्षकहरूले पनि अलिअलि खाजाको रकम उठाएका छौँ।
6: विद्यार्थीका लागि विद्यालयकै क्यान्टिनमा खाजा तयार गर्ने गरिएको छ। कक्षा 10 सम्मकै सम्पूर्ण विद्यार्थीलाई निशुल्क दिवा खाजा दिन थालिएपछि यसले शिक्षण सिकाइ क्रियाकलापमा सकारात्मक प्रभाव परेको विद्यालयकी शिक्षिका डम्बर कुमारी चापागाईले बताउनुभयो।
8: उनीहरू टाढो टाढोबाट आउनुहुन्थ्यो होइन, बिहान चाँडै आउने, कहिले खाना भ्याउने कहिले नभ्याउने, उनीहरू खाना नखाइआएको दिन चाहिँ उनीहरू अब पढ्न निराश हुने त्यस्तो देखिन्थ्यो अस्ति अस्ति क्लासमा। अहिले चाहिँ अब उनीहरूले खाजाहरू पाएपछि बिहान खाना खान नभ्याए पनि यहाँ आएर खाजा खाना पाएपछि पढ्न एकदम जाँगर चलाउने होइन, पढाइमा एकदम एक्टिभ बनेको देखिने।
6: यसअघि विद्यार्थीले खाजाको रूपमा मानव स्वास्थ्यको लागि हानिकारक मानिने जंक फूड खाने र टाढाबाट आउने विद्यार्थी भोकका कारण टिफिनमै घर जाने समस्या थियो। यो समस्याको व्यवस्थापन गर्न विद्यालयले सबै विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्था गरेको बताउनुहुन्छ शिक्षक एकराज ढुङ्गाना।
9: खाजा चाहिँ नर्मल्ली जस्तो पहिला 5 क्लाससम्मले त यहीँ भइ नै हाल्थ्यो होइन, 6 क्लासदेखि माथिले चाहिँ अब बाहिर खाजा खान जाने र कोही कोहीले 5 क्लाससम्मले पनि यहाँ पनि खाजा खाने अनि यसरी पर चोकतिर जाने र त्यहाँ पनि अरू जङ्क फुडहरू खाने त्यो खालको अवस्था पनि थियो होइन। बच्चाहरूलाई अब सबैको एउटा अवस्थाको हिसाबले उनीहरूको आर्थिक अवस्थाको हिसाबले चाहिँ माथिल्लो क्लाससम्म खाजा दिँदा चाहिँ उनीहरूको एउटा पढाइमा होइन एउटा जुन बाहिर गएर खाजा खानुपर्ने जङ्क फुड खाने कुराहरू पनि बचेको हुँदैन।
6: कक्षा 5 सम्मका विद्यार्थीहरूले मात्र पाउँदै आएको दिवा खाजा सबैले पाउन थालेपछि विद्यालयमा अध्ययनरत माथिल्लो कक्षाका विद्यार्थी खुसी भएका छन्।
10: मेरो नाम मञ्जली लामगादे हो, म कक्षा 8 पढ्छु।
2: खाजा अहिले दिइरहेछ स्कुलले. पहिला चाहिँ 500 मात्रै दिनुहुन्थ्यो. हामी खाजा खान्छौँ अनि त्यस पछाडि खेल. पहिला चाहिँ खाजा खान जाँदाखेरि चाहिँ खेल्ने टाइमै हुँदैन.
10: मेरो नाम आयुष लिम्बू हो. म अहिले कक्षा 7 पढ्छु. आज भोलि हाम्रो स्कुलमा खाजाहरू पाउनु थालेपछि हामीलाई अलिक खुसी लागेछ.
3: काठमाडौँ उपत्यकामा जथाभावी हर्न बजाउने 200 भन्दा बढी चालक कारवाहीमा परेका छन्. खबर यति नै. नमस्कार.
1: यो BFBS गोर्खा रेडियो हो.

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले दिएको आदेश पारी कोहलपुर नगरपालिकाका अधिकारीले अनभिज्ञता प्रकट गरेका छन्। नगर स्थानीय प्रशासनले आज नगरभित्र अतिक्रमण भएका जग्गामा डोजर लगाएको छ। नगर प्रवक्ता नम बहादुर आली मगरले बस्ती हटाउने स्थलमा गएर तथ्याङ्क संकलनको वातावरण नरहेको तर नगरको जग्गा खाली गर्न कटिबद्ध रहेको बताउनुभयो।
4: यो सर्वोच्च अदालतका आदेशका बावजुद यो कसरी सम्भव भयो?
5: अब त्यसको परिवर्तन त केही त्यस्तो अहिलेसम्म आएको छ कि छैन, अब बिदा भएको कारणले पनि होला कार्यालयमा। अहिला नि जग्गा होइन नि त, त्यो नम्बरी जग्गा हो। पोलपुर नगर विकास समितिको लालपूर्जा भएको जग्गा अतिक्रमण गरेर बसेको व्यक्तिहरू हुन्। त्यसमा पनि नगरपालिकाले सुकुम्बासी दलित सुकुम्बासी भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापन गर्ने भनेर गाछ बस्नको व्यवस्था खानाको व्यवस्था अलगै त्यसमा पनि गरेको छ। सुकुम्बासीको लागि नेपाल सरकारको कानुन अनुसार एकाम सरकारले भने अनुसार काम भइरहेछ, तर त्यो ऐलानी जग्गा चाहिँ होइन।
4: प्रवक्ताजी, यहाँले भन्न खोज्नु भएको यसमा सर्वोच्च अदालतको आदेश भित्र पर्दैन यो होइन त?
5: सर्वोच्च अदालतले के आदेश दिएको छ त्यो हामीले हेर्न पनि पाएको छैनौँ, मलाई त्यसको बारेमा केही जानकारी छैन। अब के हो त्यो, भोलि कार्यालय खुल्यो भने, भोलि पर्सी खुल्यो भने भन्ने थाहा होला।
4: अब जुन यो जुन बस्ती खाली गर्ने क्रममा घर भत्काउने क्रममा महिला बालबच्चाहरू रोएका कराएका बेहोस भएका त्यस्तो दृश्यहरू देखिरहेको छ होइन, उनीहरूको अवस्था के छ र उनीहरूलाई कसरी व्यवस्थापन गरिँदैछ?
5: नगरपालिकाले व्यवस्थापन गर्नका लागि विभिन्न चरणमा विभिन्न तहमा होइन जिम्मेवारी सबै कुरा बाँडफाँड गरेर व्यवस्थापन गर्दै बस्नको लागि व्यवस्थापन गर्ने सम्पर्कमा आउने भनेर सूचनाहरू सबै कुराहरू गरेको छ। जो आउनु भएको छ उहाँहरूलाई व्यवस्थापन पनि गरेको छ। अब जसले अटेर गर्यो आउँदै आएन होइन, सम्पर्कमै नआएपछि त नगरपालिकाले पनि के गर्न सक्छ? सूचना निकाले अनुसार धेरैजना मान्छेहरू त आफ्नो आफै नै आफै व्यवस्थापन गरेर गइसकेको अवस्था छ। किनभने पोलपुर नगर विकास समितिको लालपूर्जा भएको जग्गा र नगर विकासले तिर्दै आएको राज्यलाई तिर्दै आएको कर, अब त्यो व्यक्ति सरह नै त्यो एउटा सरकारी निकाय भए पनि व्यक्ति सरह नै लालपूर्जा भएको जग्गा अतिक्रमण गरेको बसेका व्यक्तिहरूलाई व्यवस्थापन गर्नका निम्ति राज्यले तोके अनुसारको हामीले नगरपालिकाले तिनीहरूलाई व्यवस्थापन गर्नुपर्छ।
4: अब भत्काउन बाँकी कति छ, अब के गर्ने योजनामा हुनुहुन्छ?
5: अहिले एकदम कति छ के छ अहिले आएको छैन, प्रशासन त्यसमा खटेको छ। हामीहरू अब त्यो फिल्डमा अब त्यहाँ जाने भाषा छैन।
3: कोहलपुर नगरपालिकाले जग्गा खाली गरिदिन निकालेको 10 दिने सूचनाको अवधि आज सकिएको थियो। नगर विकासको जग्गामा 751 घर टहरा छन्। कोहलपुर नगरपालिकाले वास्तविक सुकुम्बासीलाई राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएको छ। हिजो मात्रै सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्नका लागि अन्तरिम आदेश दिएको थियो। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि आम नागरिकबाट सुझाव संकलन गर्न नयाँ डिजिटल पोर्टल संचालनमा ल्याएको छ।
6: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संचालनमा ल्याएको सुझाव संकलन पोर्टल मार्फत देश विदेशमा रहेका नेपाली विषय विज्ञ तथा नीति निर्माताले आफ्ना राय सुझाव सिधै सरकार समक्ष पठाउन सक्नेछन्। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताको आवश्यकता र अपेक्षा समेट्ने उद्देश्यले यो पहल गरिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार नीति निर्माण प्रक्रियालाई जनमुखी र पारदर्शी बनाउन पोर्टल सञ्चालन गरिएको हो। यो प्रणालीमा नागरिकले दिएको सुझावको अवस्था ट्र्याक गर्न सकिने सुविधा पनि राखिएको छ। सरकारले सबै नेपालीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
3: अब खबर फटाफट।
4: सल्यानको शारदा नगरपालिकामा वृहत खैराबाङ सामुदायिक खानेपानी आयोजना शुरू। 2 किलोमिटर तल शारदा खोलाको किनारबाट लिफ्ट प्रविधि मार्फत खानेपानी ल्याइने 25,43,00,000 रुपियाँ लागतमा बन्ने आयोजना 2084 भदौ 7 गतेभित्र सम्पन्न हुने। बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गोलकोट नगरपालिका आफ्नै भवन तयार नहुँदा भाडाको घरबाट सेवा सञ्चालन गर्न बाध्य। 5 वर्ष पहिले निर्माण शुरू भएको भवन आयोजना नसकिँदा सेवा प्रवाहमा समस्या। मनासलु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हिरक जयन्ती। गोर्खाको चुम्नुब्री गाउँपालिका एक सामा गाउँमा आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे पनि सहभागी। मनासलुको प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण। कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने भन्दै सरकारले सोमबारदेखि देशभर विशेष अभियान चलाउने मूल्य पारदर्शिता सप्ताहको अगुवाई गर्दै प्रधानमन्त्री कार्यालय चितवनमा बिरामी बोक्ने एम्बुलेन्सले जीपीएस जडान अनिवार्य गर्नुपर्ने विकृति नियन्त्रण गर्न 15 दिनभित्र जीपीएस जडान गर्नुपर्ने नियम
3: खबर यति नै नमस्कार।

0: SBS Gorkha Radio हो
1: रेडियो नेपाल हो अब सुन्नुहोस् सृजना खत्री हाउडे मायाको आवाजमा नौटंकी माया
2: मिस्टर आरजे

0: ब्रिटिश गोर्खास नेपालले संसारी माईको पूजा सम्पन्न गरेको छ। बेचेलले वर्षेनी बलि सहित संसारी माईको पूजा गर्ने गरेको छ। भीम आत्रेयको रिपोर्ट।
1: ब्रिटिश गोर्खाज नेपालले अघिल्ला वर्ष झैँ यसपालि पनि ललितपुर गोदावरीको नौधारा मन्दिर नजिकको जंगल क्षेत्रमा संसारी पूजा गरेको हो। बिजिएनमा सेवारत सैनिक र गैर सैनिक पुरुष कर्मचारी भेला भएर वेदीसहित संसारी माईको पूजा गरिएको हो। बिहान 8:30 बजेदेखि करिब 3.5 घण्टा हवनसँगै पूजापाठ गरेपछि जंगल क्षेत्रभित्रै पुगेर जोर बोकाको बोलीसहित संसारी माईको पूजा गरिएको हो। बिजिएन पण्डित जवेन्द्र गेवालीका अनुसार सन् 1976 नै बिजिएनले संसारी माई पूजा गर्दै आएको छ। बिजिएनले वर्षेनी संसारी माई पूजा गर्नुको कारण मुख्य बुँदामा समेट्दै रेजिमेन्टल सार्जन मेजर W1 महेश फालुङवा।
2: कल्चरल अनि स्पिरिचुअल्ली हामी चाहिँ अलवेज क्लिन हुनुपर्छ भित्रबाट, बल्ल हाम्रो काम राम्रो हुन्छ। कल्चरल भन्ने कुरा चाहिँ यसरी हामीले महत्त्व दिएन भने यो बिर्सिँदै जान्छ। कल्चर भनेको हाम्रो आइडेन्टिटी हो, आइडेन्टिटी भनेको हाम्रो प्राइड हो। यो चाहिँ एकचोटि लस्ट भएपछि हामीले चाहिँ रिस्टोर गर्नु गाह्रो छ। अनि अर्को कुरा चाहिँ युनिटी, यस्तो खालको हाम्रो कल्चरल इभेन्टहरूले चाहिँ हाम्रो सिएस र एसपीको चाहिँ युनिटी चाहिँ यस्तो बढाउँछ। सिएस मेम्बरहरू र हाम्रो जुनियर अनि सबैलाई चाहिँ एकै ठाउँमा समेट्नुको लागि चाहिँ यसले चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्छ। फाइनल्ली चाहिँ यो बिलिफ हो।
1: गोर्खाहरू प्रकृति पूजक मानिन्छन्। संसार जमिन पृथ्वीको पूजा नै संसारी पूजा हो भन्ने पनि गरिन्छ। संसारी माताको महत्त्वबारे बिजिएन पण्डित जवेन्द्र गेवाली।
3: अब संसारी माई माता भन्दा बित्तिकै हाम्रो गढीमाईका 7 दिदी बहिनी मध्येमा चाहिँ एउटी बहिनी हाम्रो बिजिएन परिवारमा चाहिँ सुरुदेखि नै हाम्रो युकेतिर पनि जताततै सुरुबाट नै संसारी माईको पूजा गर्ने चलन रहेछ। संसारी माई भन्दा बित्तिकै संसारकी आमा, अब माताजीले चाहिँ सबैको कल्याण गर्ने श्रद्धा भक्तिले, यो कसको निमित्त भन्दा सर्वे भवन्तु सुखिनः, सबको कल्याण होस् भनेर चाहिँ हामीले पूजा अर्चनाहरू गरिएको छ।
1: पूजामा विशेष गरी भलाइको कामना गर्ने चलन छ। बिजिएन आरएसएम महेश पालुङले पनि संसारी माई पूजापछि ब्रिगेडका सदस्यको शुभ फलका लागि कामना गर्नु भएको छ।
2: आज जुन पूजा हामी गरिरहेको थियो यति मजाले पर्फेक्टली भूको पूजा गरियो, यसरी नै हामीलाई चाहिँ फलिफाप होस् भनेर गरेको, सक्सेस भयो, पानी परिहाल्यो, पूजा पनि कम्प्लिट भयो। यसरी चाहिँ हामीलाई चाहिँ यो होल इयरको लागि चाहिँ सक्सेस मिलोस्, सबैको लागि चाहिँ राम्रो होस्, प्रकृतिको पनि पूजा गरियो, यसले पनि हामीलाई चाहिँ प्रोटेक्ट गरून् अनि हामी सबैलाई चाहिँ कल्याण होस्।
1: विशेष गरी बेलायती सेनाको गोर्खा ब्रिगेडले तिथि मिलाएर मे महिनाका शनिबार मध्ये कुनै एउटा शनिबार संसारी माई पूजा गर्ने चलन छ। आजै गोर्खा ब्रिगेडका अरू युनिटले पनि संसारी माईको पूजा गरेका छन्।
0: पोखरा महानगरपालिकाले बस पार्कको अतिक्रमित जमिन खाली गर्न दिएको समय सीमा अघि नै वास्तविक सुकुम्बासीको छानबिन गरिने भएको छ। पोखराबाट कृष्ण दवाडेको रिपोर्ट।
4: पोखरा महानगरपालिकाले बस पार्क निर्माणका लागि वडा नम्बर 9 पृथ्वी चोकमा छुट्याएको जमिनमा बसोबास गर्दै आएकाहरूलाई ठाउँ खाली गर्न 35 दिनको समय सीमा दिएको थियो। महानगरले वैशाख 3 सूचना जारी गरेपछि सुकुम्बासीहरूले बिना विकल्प हटाउन खोजेको भन्दै आन्दोलन गरेका छन्। महानगरले दिएको अल्टिमेटम जेठ 8 सकिँदैछ। पोखरा महानगरले भने यसभन्दा अघि सुकुम्बासीहरूसँग छलफल गरी निचोडमा पुग्ने प्रतिबद्धता जनाएको छ। बस पार्कमा यसअघि निस्सा वितरण गरिएकाहरूलाई पुनः छानबिन गरिरहेको र समय सीमा अघि टुङ्गो लगाएर दात्री निकायको सहयोगमा बस पार्क निर्माण अघि बढाइने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो।
5: त्योभन्दा भित्र 148 रोपनीमा जुन साथीहरू अव्यवस्थित हिसाबले बसिराख्नु भएको छ अथवा चाहिँ भूमिहीन र भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको हिसाबले रहनु भएको साथीहरू चाहिँ जो हुनुहुन्छ उहाँहरूमध्ये वास्तविक सुकुम्बासी को हुनुहुन्छ जसको नाममा निस्सा बाँडिएको छ उहाँ साँचो अर्थमा चाहिँ भूमिहीन हुनुहुन्छ भन्ने कुराहरू चाहिँ प्रमाणित भयो भने अहिले छानबिनको क्रममै छ।
4: कान्छा लामाको परिवार पृथ्वीचोकको प्रस्तावित बस पार्कको जमिनमा 3 बस्दै आएको छ। बस पार्क बनाउने भनेर महानगरले खाली गर्न भनेपछि आफ्नो वैकल्पिक व्यवस्थापन हुनेमा उहाँ आशावादी हुनुहुन्छ।
6: हामी जानु म तयार छु, हामीलाई विकल्प दिनुहोस्, हाम्रो विकल्पमा जान्छु, हामी कहाँ राख्छु, हामीलाई नाम नम्बर भित्रमा विकास विरोधी होइन हामी।
0: कांग्रेस सभापति गगन थापाले लोकतन्त्रभित्र गरिने सुधारमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સાથે લાઈન ભરી ઓન એર એપ માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો ગોઠા રેડિયો હો. सर्वोच्च अदालत का कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाई को सरकारसँग नडराई काम गर्न न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ. कानून दिवस का अवसर में आयोजित कार्यक्रम में न्यायाधीश मल्लले निष्पक्षता का साथ काम गर्न महाअभियोगबाट पनि डराउन नहुने बताउनुभयो.
1: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन. चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाअभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु. म आफू जीवनभर विभेद र अन्यायको लडाई लडे, कानुन व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ. सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्.
0: अहिलेको अवस्था गम्भीर र कहाली लाग्दो भएको भन्दै मल्लले संविधानको रक्षाका लागि सरकारवाला सबै उभिनु पर्ने बताउनुभयो.
1: यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु.
0: संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मल्ललाई पन्छाएको भन्दै आलोचना भएका बेला उहाँको भनाई आएको छ. नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले अनियन्त्रित ढंगले काम गरिरहेको आरोप लगाउनु भएको छ. कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले सरकारका राम्रो काममा समर्थन रहने भए पनि संविधान विपरीत गतिविधिमा मौन नबस्ने चेतावनी दिनुभयो.
2: सरकारको जुन ढङ्गका व्यवहारहरू भइरहेका छन् त्यो दिशातर्फ देखिँदैन. प्रधान न्यायाधीश चयन गर्ने बेलामासम्म सम्मानित सर्वोच्च अदालतले विगतमा बनाएको व्याख्या भन्दा विपरीत गइराखेर छजनाको उपस्थितिमा तीनजनाले निर्णय गर्न मिल्ने त्यो काको पद्धति बनाइराखेर जे मनोविज्ञान प्रस्तुत भएको छ त्यो लोकतन्त्रलाई नियन्त्रित ढङ्गले लिएर जानेर राज्यका सबै निकायहरू कब्जा गर्ने जुन सङ्केत देखिएको छ त्यसमा हामी असहमत छौँ. जनमतबाट प्राप्त भएको, लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त भएको सरकार जे पनि जसरी पनि चल्नका लागि पनि छुट मतदाताले दिएको होइन. यस्तो प्रश्नमा काङ्ग्रेस गम्भीरतापूर्वक उभिन्छ.
0: उपसभापति शर्माले सरकारले भूमिहीनहरूको उचित व्यवस्थापन नगरी दमनकारी शैली अपनाएको भन्दै असन्तुष्टि जनाउनुभयो.
2: सुकुम्बासीको व्यवस्थापन गर्न, भूमि सम्बन्धी अव्यवस्थित बसोबासीको समस्या हल गर्न सरकारलाई हाम्रो पूरा साथ रहन्छ. तर त्यो कानूनको प्रक्रिया भित्रबाट गर्दै गर्दा मानवीयतालाई केन्द्रमा राख्नुपर्छ, मानवीयतालाई प्रधान मानसिकतामा राख्ने गर्छ. तर सरकारले अहिले बाह्र कक्षाको परीक्षा दिन लाग्दै गरेको विद्यार्थीको टहरा भत्काएको छ, सुत्केरी गरेर नरम गरेर लागेको घरमा टहरा भत्काएको छ, बुढी आमाको औषधि कहाँ पुगेर ओत कहाँ लगाउने भन्ने कुराको सुनिश्चितता नगरिकन टहराहरू भत्काएको छ. बुद्धको देशमा बौद्ध गुम्बा काठमाडौँमा ढालिएको छ. मन्दिरको घन्टी बजाउँदै सरकारमा पुगेकाहरूले मन्दिरमा ढालेको घटना भएको छ. कि तपाईँ पालिकाको कुनै साथीलाई मुद्दा लाग्यो भ्रष्टाचारको सन्दर्भमा तपाईँ कारवाहीको दायरामा उभिनुहुन्छ अनि एउटा सांसद भ्रष्टाचारको मुद्दा दर्ता भयो भने पनि छातीमा लोगो लगाएर मुस्कुराउने गरेर संसदमा उभिएर आदर्शको भाषण छाट्ने गरी नियमले बन्छ भने त्यसमा काङ्ग्रेसको विमति र
0: काङ्ग्रेसले आत्मालोचना गर्दै नयाँ ढंगले अघि बढ्ने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो. नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवाप्रति आफ्नो सधैँ सम्मान रहेको बताउनु भएको छ. धनगढ़ीमा आयोजित काँग्रेसको प्रदेश स्तरीय कार्यक्रममा थापा
3: त्यस कारणले गर्दाखेरि मैले आज पार्टी सभापति यो के यो सन्दर्भ किन उठाएको हो भनेदेखि भने खास गरिकन सुदूरपश्चिममा कतिपय विषयको सन्दर्भमा यी केटाहरूले त्यो सम्मान राखेनन् कि, यी केटाहरूले गर्नुपर्ने आदर गरेनन् कि, गर्नुपर्ने भूमिका निर्वाह गरेनन् कि भन्ने विषयका सन्दर्भमा कम्तीमा पार्टीका साथीहरूले कुरा बुझ्न आवश्यक छ भनेर विषय उठाएको हो. यति मात्र भन्छु, पार्टीको अरू नेताहरूसँग हामी संवादमा छौँ, छलफलमा छौँ. केन्द्रीय समिति बाहिर रहनुभएको साथीहरूलाई केन्द्र समितिभित्रसँग जोड्ने, नयाँ साथीहरूलाई पनि केन्द्र समितिभित्र ल्याउने र तोकिएको समयभित्र अधिवेशन सम्पन्न गरेर सबै साथीहरूलाई जोडेर लिएर जाने अहिलेको हाम्रो प्रयास हो.
0: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नागढुङ्गा नौबिसे मुगलिन सड़क विस्तारको काम ठप्प भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

जैसे ठहर गया है यहीं, हर तरफ एक अजब उदासी है, बेकरार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: ट्र्याक खुलेको 11 वर्षपछि बागलुङको ढोरपाटन रामतुला गाउँ जोड्ने सड़क कालोपत्र भएको छ. भौगोलिक विकृतताले पछि पर्दा बाटो पहिलो पटक कालोपत्री गरिएको हो. सड़कको बागलुङ नगरपालिका 10 बहकुण्डी होटेतालदेखि रामतुलासम्म करिब 5 किलोमिटरको स्तरोन्नतिसहित 1 किलोमिटर कालोपत्र शुरू भएको बागलुङ नगरपालिका 11 का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो. पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालो पत्र गरिएको उहाँको भनाइ छ. संघीय सरकारको 2,95,00,000,000 सड़क कालो पत्र भएको हो. सड़क डिभिजन कार्यालय मार्फत कालो पत्रको काम भएको छ. 2082 वैशाखमा हिल साइड पीकेजेपीले आगामी जेठ 25 गते सक्ने गरी जिम्मा लिएको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछाने जानकारी दिनुभएको छ. 1 किलोमिटर सड़क फराकिलो बनाउने, नाली निर्माण, ग्याबिन लगाउनेदेखि कालो पत्र गर्ने सम्मको काम गरेको उहाँको भनाइ छ. मुस्ताङको घरबजोङ गाउँपालिका 4 जोमसोममा रहेको प्रदेश अस्पतालमा पहिलो पटक महिलाको शल्यक्रियाद्वारा प्रसूति गराइएको छ. अस्पतालले 29 वर्षीय महिलाको शल्यक्रिया द्वारा प्रसूति गराएको हो. पहिलो पटक गर्भावस्थाको 42 हप्ता 6 दिन पुग्दा समेत बेथा शुरू नभएको, गर्भको शिशु कम चलेकोले महिलाको शल्यक्रियाद्वारा प्रसूति गराइएको हो. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर समीक्षा कणेलका अनुसार आमा र शिशुको स्वास्थ्य परीक्षण गर्दा पाठ्यघरमा पानीको मात्रा निकै कम भएको र शिशुको अवस्था जोखिमपूर्ण रहेको थियो. प्रदेश अस्पतालमा पछिल्ला 4 वर्षमा 100 भन्दा बढी महिलाले प्रसूति सेवा लिएका छन्. राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयमा सरकारको आलोचना गर्नुभएको छ. भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गरीब र श्रमिक वर्गमाथि अन्याय भएको बताउनु भएको हो.
4: भरपूर सोसियल मिडिया र एल्गोरिदमको प्रयोग गरेर फाँसीवाद लादेर आज गरीबका डडेलामा डोजर चल्ने, गरीबका घरमा जुन डोजर चल्ने भत्काउने काम भयो. मैले अस्ति भनेको थिएँ बालनजी, तपाईँलाई यी गरिबको आँसु लाग्छ भनेर. ती वृद्ध अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए, जो लघुवित्तबाट पीड़ित भएका थिए, जो सहकारीबाट पीड़ित भएका थिए, जीवनभरिको कमाईले घर बनाएको थियो उनीहरूले. कसैले मकै बेचेर, मकै पोलेर बेचेर घर बनाएका थिए, कसैले सागका मुठा बेचेर घर बनाएका थिए, कसैले गिटी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए. तर ती सबै घर भत्के, ती घर घर थिएनन्, मान्छेका सपनाहरू थिए, सपनाहरू भत्के.
3: प्रसाईले चुनाव अघि नै दलहरूलाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको दावी गर्नुभएको छ.
4: यो सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको छैन. बालनलाई प्रधानमन्त्री बनाएर गरिब जति लखेट्ने हो. गरिब जब बजारबाट लखेटिन्छ नि, त्यस पछाडि बजारमा केही पनि हुँदैन. किनभने गरिब पनि चाहिन्छ, धनी पनि चाहिन्छ, हामीलाई मजदुर पनि चाहिन्छ, लेबर पनि चाहिन्छ, ड्राइभर पनि चाहिन्छ, खलासी पनि चाहिन्छ, जुत्ता सिउने मोजी पनि चाहिन्छ, कपाल काट्ने नाई पनि चाहिन्छ. त्यसले गर्दाखेरि धनीको मात्रै सिटी बनाउन खोजियो. अहिले घन्टी भनेपछि लुक्न थाले अरे फेरि, होइन है हामीले त भोट हालेको छैन भन्न थाले अरे. केपी ओलीले जुन 34 वर्षमा केपी ओली जुन बाटोमा पुगेका थिए नि, यो त 1 महिना पनि लागेन त्यो बाटोमा पुग्न. बालनजीले अहिले शक्ति सबै आफ्नो हातमा ल्याउनु हुँदैछ केपी ओलीले जस्तै गरेर. म बालनजीलाई के भन्छु भने नि, शक्ति भनेको बन्दुक होइन, शक्ति भनेको जनता हो.
3: नेपालले सुरक्षित आप्रवासनका लागि कटिबद्ध रहेको जनाएको छ. राष्ट्रसंघमा 2 अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा बैठकमा नेपाली राजदूत लोकबहादुर थापाले धेरै श्रमिक खटाउने भएकाले नेपाल प्रतिबद्ध रहेको बताउनुभयो.
5: नेपाल रिमेन्स कमिटेड टु एडभान्सिङ सेफ, ओर्डरली एन्ड रेगुलर माइग्रेसन through international cooperation. Nearly 4 million Nepali migrant workers contribute significantly to destination countries while sustaining livelihoods at home through remittance, through skills, knowledge, technology, underscoring the migration's roles in sustainable development and our shared prosperities.
3: नेपाली सुरक्षित आप्रवासनका लागि आवश्यक नीति बनाएको भन्दै उहाँले श्रमका लागि जाने श्रमिकको हक हितका लागि कानून बनाएको बताउनुभयो। 40 लाख नेपाली विदेशमा रहेको भन्दै उनीहरूले पठाएको पैसा फर्केपछि ल्याउने दक्षताबाट फाइदा भएको बताउनुभयो। श्रमिक भन्ना मानव तस्करी सामाजिक सुरक्षाका क्षेत्रमा रहेका कमजोरी सुधार्न लागि परेको उहाँको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS Gurkha Radio.

0: એફબીએસ ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
0: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો હો.
3: भोलिदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ. सरकारले भोलिदेखि जेठ एकसम्म प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो. त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभएको छ. सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको हो. सप्ताह सञ्चालन गर्न सबै संघ प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ. सरसफाई सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्नेछ. कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, पोहोर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ. सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले दिएको आदेश बारे कोहलपुर नगरपालिकाका अधिकारीले अनभिज्ञता प्रकट गरेका छन्. नगर प्रवक्ता नाम बहादुर आले मगरले बस्ती हटाउने स्थलमा गएर तथ्याङ्क संकलनको वातावरण नरहेको तर नगरको जग्गा खाली गर्न कटिबद्ध रहेको बताउनुभयो.
4: यो सर्वोच्च अदालतका आदेशका बावजुद यो कसरी सम्भव भयो?
5: अब त्यसको परिवर्तन त केही त्यस्तो अहिलेसम्म आएको छ कि छैन, अब बिदा भएको कारणले पनि होला. कार्यालयमा अहिला नि जग्गा होइन नि त, त्यो नम्बरी जग्गा हो. पोलपुर नगर विकास समितिको लालपूर्जा भएको जग्गा अतिक्रमण गरेर बसेको व्यक्तिहरू हुन्. त्यसमा पनि नगरपालिकाले सुकुम्बासी, दलित सुकुम्बासी, भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापन गर्ने भनेर गाछ बस्नको व्यवस्था, खानाको व्यवस्था अलगै त्यसमा पनि गरेको छ. सुकुम्बासीको लागि नेपाल सरकारको कानुन अनुसार, एकाम सरकारले भने अनुसार काम भइरहेछ, तर त्यो ऐलानी जग्गा चाहिँ होइन.
4: प्रवक्ताजी, यहाँले भन्न खोज्नु भएको यसमा सर्वोच्च अदालतको आदेश भित्र पर्दैन यो होइन त?
5: सर्वोच्च अदालतले के आदेश दिएको छ त्यो हामीले हेर्न पनि पाएको छैनौँ. मलाई त्यसको बारेमा केही जानकारी छैन. अब के हो त्यो, भोलि कार्यालय खुल्यो भने, भोलि पर्सी खुल्यो भने भन्ने थाहा होला.
4: अब जुन यो जुन बस्ती खाली गर्ने क्रममा, घर भत्काउने क्रममा महिला बालबच्चाहरू रोएका, कराएका, बेहोस भएका त्यस्तो दृश्यहरू देखिरहेको छ होइन, उनीहरूको अवस्था के छ र उनीहरूलाई कसरी व्यवस्थापन गरिँदैछ?
5: नगरपालिकाले व्यवस्थापन गर्नका लागि विभिन्न चरणमा, विभिन्न तहमा होइन जिम्मेवारी सबै कुरा बाँडफाँड गरेर व्यवस्थापन गर्दा बस्नको लागि व्यवस्थापन गर्ने, सम्पर्कमा आउने भनेर सूचनाहरू सबै कुराहरू गरेको छ. जो आउनु भएको छ उहाँहरूलाई व्यवस्थापन पनि गरेको छ. अब जसले अटेर गर्यो आउँदै आएन होइन, सम्पर्कमै नआएपछि त नगरपालिकाले पनि के गर्न सक्छ? सूचना निकाले अनुसार धेरैजना मान्छेहरू त आफ्नो आफै नै आफै व्यवस्थापन गरेर गइसकेको अवस्था छ. किनभने कोलपुर नगर विकास समितिको लालपूर्जा भएको जग्गा, जसको नगर विकासले तिर्दै आएको, राज्यलाई तिर्दै आएको कर, अब त्यो व्यक्ति सरह नै, त्यो एउटा सरकारी निकाय भए पनि व्यक्ति सरह नै लालपूर्जा भएको जग्गा अतिक्रमण गरेको बसेका व्यक्तिहरूलाई व्यवस्थापन गर्नका निम्ति राज्यले तोके अनुसारको हामीले नगरपालिकाले तिनीहरूलाई व्यवस्थापन गर्नुपर्छ.
4: अब भत्काउन बाँकी कति छ, अब के गर्ने योजनामा हुनुहुन्छ?
5: अहिले एकदम कति छ के छ अहिले आएको छैन. प्रशासन त्यसमा खटेको छ. हामीहरू अब त्यो फिल्डमा अब त्यहाँ जाने बाटो छैन.
3: ट्र्याक खुलेको 11 वर्षपछि बागलुङको ढोरपाटन रामतोला गाउँ जोड्ने सडक कालो पत्र भएको छ. भौगोलिक विकृताले पछि पर्दा बाटो पहिलो पटक कालो पत्री गरिएको हो. सड़कको बागलुङ नगरपालिका 10 बहकुण्डी होटेतालदेखि रामतोलासम्म करिब 5 किलोमिटरको स्तरोन्नतिसहित 1 किलोमिटर कालो पत्र शुरू भएको बागलुङ नगरपालिका 11 अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो. पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालो पत्र गरिएको उहाँको भनाइ छ. संघीय सरकारको 2,95,00,000,000 सड़क कालो पत्र भएको हो. सड़क डिभिजन कार्यालय मार्फत कालो पत्रको काम भएको छ. 2082 वैशाखमा हिल साइड पीकेजेपीले आगामी जेठ 25 गते सक्ने गरी जिम्मा लिएको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिनु. गर्नु भएको छ। 1 किलोमिटर सड़क फराकिलो बनाउने, नाली निर्माण, ग्याबिन लगाउनेदेखि कालो पत्र गर्ने सम्मको काम गरेको उहाँको भनाइ छ। बागमती गाउँपालिका खेलकुद विकास समितिले मकवानपुरको बागमती गाउँपालिकामा आयोजना गरेको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चितलाङ एफसी काठमाडौँले जितेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।